0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशू प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझैसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ती येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि

0: उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरीहरूको शक्ति बढाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्। तर परम प्रभुको आस्था गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरूड चाहिँ माथि माथि उड्नेछन् र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्छा पर्ने छैनन्। यसैया 40:29-31।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
0: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
1: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टीलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेथसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ सम्पत्ति परमेश्वरको करार। हामीलाई पवित्र बाइबलले हामीले जुन समयमा प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गर्यौं, हामी परमेश्वरको परिवारमा प्रवेश गरिसकेका छौं। योनाको पुस्तक 1:12 पनि त्यही नै बताउँदछ। यदि तपाईँले मसीह येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभएको छ, उहाँले क्रुसमा गर्नुभएको कार्यलाई तपाईँले विश्वास गर्नुभएको छ, मेरो पापको लागि उहाँ बलि हुनुभयो भनिकन तपाईँले विश्वास गरिसक्नु भएको छ भने तपाईँको पाप क्षमा भएको मात्र होइन, तपाईँ परमेश्वरको छोरा यानि परमेश्वरको छोरी भइसक्नु भएको छ र सृष्टिकर्ता परमेश्वरसँग तपाईँको नाता अब बुवा छोरा यानि छोरीको भएको छ। तपाईँ उहाँको सन्तानको एक भाग भइसक्नु भएको छ र हामी जिउने जो धन सम्पत्तिहरू छन् त्यो चाहिँ मानिसहरूले जस्तो माग्ने होइन भनेर बाइबलले बताउँदछ। तर त्यो त उहाँको करार पो हो। जसरी आमा बुवाले बालबच्चाहरूलाई उनीहरूले केही नगरे पनि सर सम्पत्तिहरू दिनुहुन्छ, त्यस्तै गरेर मेरो सम्पत्ति तिमीहरूको हो भनिकन यो प्रतिज्ञा गर्नुभएको करार हो भनेर चाहिँ बाइबलले बताउँदछ। र पवित्र बाइबलको उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म त्यहाँ धेरै खण्डहरूमा सृष्टिकर्ता परमेश्वर तपाईँको स्वर्गीय पिताले उहाँले यो प्रतिज्ञा गर्नुभएको छ कि उहाँले तपाईँलाई वास्ता गर्नुहुन्छ, उहाँले तपाईँलाई शिर बनाउनुहुन्छ पुच्छर होइन, उहाँले तपाईँलाई दिएर खाने बनाउनुहुन्छ मागेर खाने होइन, किनकि उहाँ तपाईँको छोरा यानि छोरी भइसक्नु भएको छ र उहाँ तपाईँको सन्तान हुनुभएको कारणले गर्दा उहाँका जे जति विश्वका सबै सम्पत्ति उहाँकै हुन् र त्यो सम्पत्ति तपाईँको पनि हो भनेर चाहिँ बाइबलले बताएको हो। र सम्पत्ति परमेश्वरको करार हो। जब जब तपाईँ प्रभु येशूको चरणमा प्रार्थना गर्दै जानुहुन्छ त्यो समय तपाईँले माग्नुहुने भन्दा पनि मसीह येशूको नाउँमा पिता म तपाईँको सन्तान हुँ, तपाईँको करार ममा छ, मलाई कहिले पनि तपाईँले भोको राख्नुहुने छैन, नाङ्गो राख्नुहुने छैन, तिर्खामा राख्नुहुने छैन भनेर करार बाँध्नु भएको छ। त्यसले गर्दाखेरि मेरो अंश मेरो करारको त्यो क्लेम घोषणा म यस घडी गर्दछु भनिकन तपाईँले त्यो करारको घोषणा गर्नु पर्दछ भनेर चाहिँ बाइबलले बताएको हो। उहाँको प्रतिज्ञा मध्ये एउटा प्रतिज्ञा नयाँ करारमा फिलिपीको पुस्तक 4:19 पदमा यसरी भनिएको छ, यो खण्ड म पढ्दिन्छु। मेरा परमेश्वरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ भनिकन यस खण्डमा यसरी बताइएको छ। उहाँको सम्पत्तिको त लेखाजोखै छैन, उहाँको सम्पत्ति अनुसार तपाईँ र मेरो खाँचो उहाँले पूरा गरिदिनुहुनेछ भनिकन यस खण्डमा यसरी बताइएको छ। र हामी जब जब प्रार्थनामा मसीह येशूको चरणमा हामी जाँदछौ त्यो समयमा माग्ने मान्छेहरू जस्तो होइन तर छोरा छोरीहरू जस्तो अंशको हक अधिकार भएको व्यक्ति जस्तो नै। छोराछोरीले स्कुल ब्याग फाट्यो भने ड्याडी मम्मी मेरो स्कुल ब्याग फाट्यो भने चाहिँ साहससँग आएर आमा बुवालाई भन्दछन् भने जस्तै भोक लाग्यो भने मलाई भोक लाग्यो खान दिनुहोस् भने चाहिँ साहससँग उनीहरूले माग्दछन् भने उनीहरूलाई कुनै पनि खाँचोको कुराहरू पर्यो भने मलाई यो खाँचोको कुरा पर्यो भने छोराछोरीहरूले यो प्रकारले घोषणा सहित नै साहस सहित नै आमा बुवाको चरणमा आइकन उनीहरूले यसरी माग्दछन् भने जस्तै तपाईँ उहाँको करारमा परेको व्यक्ति हुनुहुन्छ। यदि मसीह येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभएको छ भने म उहाँको करारमा परिसकेको व्यक्ति हुँ। त्यसले गर्दाखेरि प्रभु येशूले भन्नुभयो भोलिको लागि चिन्ता नगर, भोलिको दिनले भोलिकै चिन्ता गर्नेछ, आजको बुराई आजको लागि यथेष्ट छ भनेर चाहिँ उहाँले भन्नुभयो।
र इजरायलीहरूलाई मिस्र देशको दासत्वबाट छुटकारा दिन भएर प्रतिज्ञाको भूमितर्फ लाग्दै गर्नुहुँदाखेरि लाल समुद्र तराउनु भएपछि यो मरूभूमिको बाटोमा त्यहाँ न त अन्नपात थियो, न त जागिर थियो, न त कुनै कुराहरूको आय स्रोत नै थियो। त्यही समयमा पनि उहाँले मन्ना हरेक दिन बर्साउनु भयो र बटाइचराको मासु उहाँले खुवाउनु भयो। र आदरणीय क्रिस प्रेमी दाजुभाइ दिदीबहिनीहरू, तपाईँ उहाँको आँखाको नानी हुनुहुन्छ। उहाँले तपाईँलाई कुनै हालतमा पनि त्याग्न सक्नुहुने छैन, छोड्न सक्नुहुने छैन। पवित्र बाइबलमा हामीलाई यो स्पष्ट उहाँले गर्नुभएको छ, म तिमीहरूलाई कहिल्यै त्याग्न सक्ने छुइनँ, म तिमीहरूलाई कहिल्यै छोड्न सक्ने छुइनँ, तिमीहरू मेरो आँखाको नानी हो भन्छ उहाँले। भन्नुभयो भने तपाईँको नाउँ उहाँको हत्केलामा गुन्दिएको छ र पुरानो करारमा एसियाको पुस्तकमा एउटा सुत्केरी आमाले भर्खर जन्माएको बच्चालाई पापी स्वभाव भएको कारणले गर्दा छोड्न सक्लिन्, त्याग्न सक्लिन्, तर म तिमीहरूलाई कुनै हालतमा त्याग्न सक्दिन, छोड्न सक्दिन भन्छ उहाँले। त्यसरी भन्नुभएको छ। एउटा पापी स्वभावकै आमा बुवाले त छोराछोरीहरूले गल्ती गरे, पाप गरे र उनीहरू घरैबाट निक्लेर गए भने पनि र फर्केर आएनन् भने पनि खोज्दै गएर त्यसरी त्यो बालबच्चाहरूलाई, सन्तानलाई उठाउने काम गरेको हामीले कतिवटा घटना देखेका छौं। त्यस्तै गरेर एक ठाउँमा एउटा धनाढ्य परिवारबाट एकजना केटी मानिसले

0: उहाँको थोरै सम्पत्तिबाट थोरै आयबाट कलेजको फी तिर्ने, आफ्नो कोठा बाल तिर्ने लगायत आउने जाने ट्रान्सपोर्टेसनको लागि पैसा खर्च गर्ने लगायत यस्तो यस्तो गर्दा गर्दा एकदमै पैसा नभएर टाट पल्टिएर त्यो प्रकारको जिन्दगी जिएर बसिराख्नु भएको रहेछ र उहाँले घर परिवार बिर्सि पनि सक्नु भएको रहेछ र आफ्नो बाजेलाई त झन् चिन्न पनि छोडिसकेको अवस्था रहेछ। तर एक समय उहाँको बाजे जो हजुरबुवा अब मर्ने समय आएछ, केही रोगको कारणले गर्दाखेरि उहाँलाई डाक्टरले डेट दिनुभएको रहेछ र बाजेले त्यो नातिनी कहाँ छ भनेर चाहिँ खोज्न सुरु गर्नुभएछ र रोगले पीडित हुन भएको कारणले गर्दाखेरि बाजे त एकदम हड्डी र छाला मात्रै भएर चिन्नै नसक्ने अवस्थामा पुगिसक्नु भएको रहेछ र झुत्रे झाम्रे लुगा लगाउनु भएर त्यही नातिनीले काम गर्ने रेस्टुरेन्टमा उहाँ हजुरबा पुग्नु भएछ। पुगेर उहाँले भन्नुभएछ कि मेरो पैसा छैन, मेरो त यहाँ 3 रुपियाँ मात्रै हातमा छ, मलाई एकदमै भोक लागेको छ, मलाई खाना दिनुहुन्छ भने चाहिँ त्यही केटी मान्छेलाई नातिनी भाकामै गएर उहाँले चाहिँ नचिन्ने भाकामा उहाँले भन्नुभएछ। भन्दाखेरि उहाँ नातिनी जो त्यहाँ थिइन् कार्यरत, जो त्यहाँ काम गर्ने रेस्टुरेन्टमा, तिनले त्यहाँ राखी छिन् र आफूले अघि पाएको त्यो जो टिप्सहरू थियो त्यो सबै निकालेर उहाँले काउन्टरमा जानु भएर मैले एकजना वृद्ध व्यक्तिलाई सहायता गर्ने इच्छा गरेको छु, तातो तातो यस्तो यस्तो चिजहरू पकाएर त्यो वृद्ध व्यक्तिलाई दिनुहोस् भनेर चाहिँ उहाँले अराइछिन् अनि उहाँ स्वयं नै आएर त्यही उहाँकै अगाडि उभिछिन् र उहाँलाई खुवाइछिन् र यो वृद्ध व्यक्ति जो खासमा उहाँकै बाजे हुनुहुन्थ्यो उहाँले धन्यवाद दिएर उहाँ त्यहाँबाट बिदा हुनुभएछ र उहाँको फोन नम्बर पनि लिएर जानुभएछ। फोन नम्बर लिएर जानु भएपछि अर्कोचोटि चाहिँ उहाँ अलिकति ड्रेसअपमा आउनुभएछ उहाँको हजुरबा र साथै वकिल पनि लिएर आउनुभएछ र त्यो हजुरबाको त प्लेन पनि रहेछ लगायत ठुलो कम्पनी रहेछ, यी सबै कुराहरू रहेछ र त्यो हजुरबा त्यहाँ आउनु भएर रेस्टुरेन्टमा फेरि पनि उहाँ खाना बस्नु भएछ अनि उहाँले भन्नुभएछ ए नानी तिमीले मलाई चिन्यौ, म अस्ति आएको बुढो मान्छे मै हुँ भनेर चाहिँ उहाँले भन्नुभएछ। मैले चिनिन, अस्ति त हजुर अर्कै ड्रेसमा हुनुहुन्थ्यो भनेर चाहिँ भन्नुभएपछि यहाँ आऊ अब बस भनेर चाहिँ भन्नुभएछ। म यहाँ बस्नु मिल्दैन ग्राहकहरूसँग, म उभिएरै गफ गर्छु भनेर चाहिँ तिनले भनेपछि त्यसो भएदेखि हामीलाई यो यो यो अर्डर ल्याऊ त भनेर चाहिँ मगाउनु भएछ। मगाइसके पछाडि अनि पैसा तिर्नु भएछ, तिरिसके पछाडि तिमी एकछिन यता आऊ भनेर चाहिँ भन्नुभए पछाडि उहाँ वकिल हुनुहुन्छ, खासमा तिमी मेरो नातिनी हौ, जे जति सबै कुराहरू जे जति मेरा छन् त्यो तिम्रै हो, मैले आफ्नो इच्छा पत्र विल पेपर तिमीलाई नै लेखेर दिने इच्छा गरेको छु, अब तिमीले यहाँ यो वेट्रेसको रूपमा काम गर्नु पर्दैन, अब तिमी तिम्रै हवाईजहाज भयो, तिम्रै कम्पनी भयो, अब तिम्रो कम्पनी चलाऊ भन्दाखेरि त्यो नातिनले त विश्वासै गर्न सक्नु भएन रहेछ र बाजेले अङ्कमाल गर्दै यो तिम्रो हो, मेरो अब बाँच्नु धेरै समय छैन, तिमी घरबाट निक्लेर गयौ तर पनि तिमी एउटा धनाढ्य हजुरबाको चाहिँ नातिनी हौ, तिमी बाहेक अरू कोही पनि मैले दिने व्यक्तिहरू छैन, त्यसले गर्दाखेरि लियो भनेर चाहिँ दिएर उहाँ हिँड्नु भएछ र त्यो नातिनीको एकछिनको अवस्था कुन थियो र एकैछिनको अवस्था कुन भयो र तिनलाई त्यो कुराहरू थाहा थियो होला यानि थिएन होला कि तिनको हजुरबा यति ठुलो धनी व्यक्ति हुनुहुन्छ भन्ने कुराहरू, भने जस्तै आज तपाईँको स्वर्गीय पिता जो हुनुहुन्छ उहाँ साह्रै नै धनी हुनुहुन्छ र उहाँले तपाईँलाई सबै कुराहरू उहाँको सम्पत्ति अनुसार सबै कुराहरू तपाईँलाई दिने उहाँले इच्छा गर्नुभएको छ भनिकन बाइबलले बताएको छ र सम्पत्ति परमेश्वरको करार हो, त्यो तपाईँको हो भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।

0: जय मसी। मेरो नाम निलबहादुर तामाङ, मेरो घर सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नम्बर 4। म चाहिँ हिन्दू परिवारमा जन्मेको। मैले प्रभुलाई चिनेर धेरै सतवटारो आयो, छर छिमेकीले बाटो नदिने, बस्न नदिने, समाजले एकदम घृणा गर्थ्यो। मेरो बाउ आमालाई पनि धेरै हेप्ने चेप्ने, कसैले पनि मर्दा पर्दा केही कतैबाट पनि नबोल्ने, खबरहरू नदिने त्यस्तो भएको। मेरो आफ्नै काका बाउले पनि बाटो नदिने, पानी नदिने, क्रिस्टियनहरूलाई लखट्नुपर्छ यहाँबाट भन्ने। लास्टमा अब यो छोटकारीमा भन्नुपर्दा, उहाँकै छोरा एकदम बिरामी भएको थियो। उहाँले अब हरेक लामा झाङ्री देवी देउताहरू धेरै ठाउँमा गएर उहाँले अब गर्नुसम्म गर्यो, तर केही सकेन। त्यसपछि मेरो दाईलाई फोन गरेर, भाइले तपाईँको पास्टर र भाइबर लिएर आउनु, मलाई प्रार्थना गरिदिनुहोस्, अब म पनि चर्चमा जान्छु भन्नुभयो। अनि त्यसपछि दाईले हामीसँग पहिलादेखि नै बोल्दैन थियो, आउजाउ थिएन। पछि दाईले म एकछिनपछि फोन गर्छु भनेर भन्नुभयो अरे। दाईले पछि फोन गरेर के भनेको थियो अघि तिमीले, मैले त अलिक कुरा बुझेन भाइ भन्दाखेरि, मलाई एकदम गाह्रो भयो तपाईँको पास्टर र बाइबल लिएर आउनु पर्यो, मलाई प्रार्थना गरिदिनुहोस्, म पनि विश्वास गर्छु, अब म पनि चर्चमा जान्छु भन्नुभयो भाइले। त्यसपछि हुन्छ म गुरुबालाई लिएर आउँछु भनेर मेरो साइला दाईले गुरुबालाई सँगै लगेर भाइको कोठामा जानुभयो। साइल दाई, माइल दाई तिनजना भएर उहाँलाई ग्रहण गरेर, ग्रहण गरिसकेपछि लगातार चर्चमा आएको आएकै आएको आएकै त्यसपछि त भाइ त चङ्गाई भयो। केही रोग बिरामीहरू, पहिला त्यत्रो औषधि खानुपर्ने रोगीहरू थियो धेरै, अहिले त त्यसपछि चङ्गाई भयो, विदेशतिर पनि गयो, त्यस्तो भएर प्रभुले चङ्गाई दिनुभयो। धेरै धेरै प्रभुलाई धन्यवाद। पहिला हामीलाई क्रिस्चियनहरू यहाँ बस्नु हुँदैन, यहाँ जगी राख्नु हुँदैन, यहाँ पानी दिनु हुँदैन, यहाँ घर बनाउन दिनु हुँदैन, यहाँ बाटो दिँदैन भन्नुहुन्थ्यो काकाले। पछि आफ्नै घरमा छोरा विश्वासी भयो, अनि पछि हामीले त्यो ठाउँमा बाटोको एकदम समस्या थियो, बाटोको लागि भए पनि प्रभुले एउटा बाटोकै छेउमा घर बनाउने मौका दिनुभयो, बाटोमै जग्गा पायो। प्रभुलाई धेरै धेरै धन्यवाद। मेरो आमा बुवाले चाहिँ विश्वास गर्न सकिएको छैन। मेरो दाजुभाइ, सात दाजुभाइ परिवार हो, सात दाजुभाइमा पाँच दाजुभाइले परिवारले नै प्रभुलाई चिनेको छ। प्रभुलाई धेरै धेरै धन्यवाद। अनि मैले प्रभुलाई चिनिसकेपछि चाहिँ मेरो कामहरू केही पनि थिएन त्योभन्दा पहिला। मैले प्रभुलाई नै प्रार्थना गर्दाखेरि चाहिँ मलाई एउटा काम चाहिँ राम्रो जुटाइदिनुहोस् है प्रभु भनेर मैले भनेको थियो। प्रभुले मेरो काम जुटाउनु भएको छ, मेरो प्रार्थना सुन्नुभएको छ। प्रभुलाई धेरै धेरै धन्यवाद। मैले प्रभुलाई, मैले अरू काम चाहिँ होइन, मैले एउटा ड्राइभिङ काम चाहिँ मलाई दिनुपर्छ है प्रभु भनेर मैले प्रभुलाई मागेको थियो। जुन गाडी चलाउनलाई सक्यो, लाइसेन्स निकाल्न सक्यो, अनि त्यसपछि मैले गाडी चलाएर मेरो परिवारहरू पाल्ने, मेरा दुईटा छोरालाई पढाउने, यी सबै यो कामबाटै भयो। बच्चाहरूले पनि राम्रो पढ्यो, अहिले बच्चाहरू ठुल्ठुलो भयो। अहिले ठुलो छोरा बुहारी चाहिँ क्यानाडामा, पहिला चाहिँ कोरियामा थियो, त्यसपछि क्यानाडामा अहिले एक वर्ष भएको छ। प्रभुले धेरै आशिष दिनुभएको छ, प्रभुलाई धेरै धन्यवाद। मेरो कान्छा छोरा चाहिँ अहिले क्वायरमा सेवकाई पुर्याइराख्नु भएको छ, प्रभुलाई धेरै धेरै धन्यवाद। मेरो श्रीमती चाहिँ धेरैमानी मण्डलीको भलेन्टियरमा हुनुहुन्छ, प्रभुलाई धेरै धेरै धन्यवाद भन्दछु। मेरो काम चाहिँ अहिले म गाडी चलाइरहेको छ, मलाई प्रभुले गाडी दिनुभएको छ, प्रभुलाई धेरै धेरै धन्यवाद। मेरो गवाई सुनिरहनु भएको लागि, आशिष हुनुभएको लागि मेरो गवाई यही राख्न चाहन्छु। धन्यवाद। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9766 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699
1: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ
0: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ अब चिन्ता नलिनुहोस् थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई कष्ट पीड़ामुक्त शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा बिरामीको लागि बस्न खान तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर चन्द्रागिरी 4 थानकोट काठमाडौँ कार्यकारी प्रमुख सुनिल कुमार तामाङ मोबाइल नम्बर रहेको छ 9841354402 9841354402 र 9010334600 9010334600 फोन नम्बर 01-4392511 01-4392511 र 01-4392510 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित
1: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सुन्न नभुल्नुहोला प्रस्तोता मार्था राईको साथमा
2: यसले भन्नुभयो यी सबै थाकेका र बोझले दबिएका हो म कहाँ आऊ म तिमीहरूलाई विश्राम दिनेछु

0: अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: स्वर्गबाट आउने बुद्धिको लागि प्रार्थना गर्नुहोस्। जयमसी आज शनिबार सेप्टेम्बर 5 तारीक भदौ 20 गते। आजको बाइबल खण्ड याकूबको पुस्तक 3 अध्यायको 17 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ। बाइबलले भन्दछ कि यस संसारबाट आउने बुद्धि सांसारिक, अनात्मिक र सैतानिक हुन्छ, किनभने यो डाहा र स्वार्थपूर्ण अभिलाषा अनि भाँड भैलो र हरेक किसिमको भ्रष्ट कामबाट आउँछ। तपाईँलाई चाहिने बुद्धि फरक स्रोतबाट आउँछ। जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्तिप्रिय, कोमल र विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपात रहित र कपट रहित हुन्छ। इतिहासको कुनै पनि कालखण्डमा भन्दा बढी आज मानिसहरूले ज्ञानमा पहुँच पाएका छन्, तापनि बुद्धि व्यवहारिक रूपमा अस्तित्वमा नभएको जस्तो देखिन्छ। कोरिन्थीको चर्चलाई पावलले भनेका शब्दहरू हामीलाई सम्बोधन गर्दा पनि प्रयोग गर्न सकिन्छ। के साँच्चै तिमीहरू माझ कोही बुद्धिमान मानिस पाइँदैन र? यो कुरा तपाईँले पहिलो कोरिन्थीको पुस्तक 6 अध्यायको 5 पदमा हेर्न सक्नुहुन्छ। ज्ञान र बुद्धिमा ठूलो भिन्नता छ। ज्ञान भनेको तथ्य र जानकारीको संग्रह हो। जो कोहीले पनि तथ्यहरू जम्मा गर्न सक्छ। हाम्रो समस्या हाम्रो बुद्धिको अभाव हो, जहाँ हामी आफूले सिकेका तथ्यहरूलाई वास्तविक जीवनको परिस्थिति र आवश्यकता अनुसार व्यवहारमा उतार्न सक्दैनौ। यदि हामीले हाम्रो विश्वासलाई व्यवहारमा उतार्न चाहन्छौ भने हामीलाई माथिबाट आउने बुद्धि चाहिन्छ। पति पत्नीका रूपमा हामीलाई बलियो विवाह निर्माण गर्न यसको आवश्यकता छ। यो कुरा तपाईँले पहिलो पत्रुसको पुस्तक 3 अध्यायको 7 पदमा हेर्न सक्नुहुन्छ। आमा बाबुको रूपमा हामीलाई हाम्रा छोराछोरीहरूलाई उनीहरू हिँड्नु पर्ने बाटोमा डोराउनका लागि यसको आवश्यकता छ। यो कुरा तपाईँले हितोपदेशको पुस्तक 22 अध्यायको 6 पदमा हेर्न सक्नुहुन्छ। क्रिश्चियन व्यवसायीको रूपमा बजारमा सफल हुनका लागि हामीलाई यसको आवश्यकता छ। यो कुरा तपाईँले यसैको पुस्तक 48 अध्यायको 17 पदमा हेर्न सक्नुहुन्छ। यदि तपाईँ बुद्धिमान हुनुहुन्छ भने तपाईँले यस्तो प्रार्थना गर्नुहुनेछ, प्रभु म तपाईँलाई मसँग काम गर्न, ममा काम गर्न, म मार्फत काम गर्न अनि मेरो लागि काम गर्न आमन्त्रित गर्दछु। जब तपाईँ यसरी प्रार्थना गर्न थाल्नुहुन्छ तब परमेश्वरले तपाईँको प्रार्थनाको उत्तर दिनुहुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्नो मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
6: मुआ। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
7: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
5: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।

प्रिय श्रोता कार्यक्रम धन्यवाद बिहानीमा म पास्टर साजनी उपाने यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। परमेश्वरको वचन भजन संग्रह 50:23 हामीलाई भन्दछ, धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ र त्यसले मार्ग सुधार्दछ, यसरी म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु। परमेश्वरको वचनले हामीलाई यहाँ कति स्पष्टसँग भनिएको छ कि धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ। आज तपाईँ परमेश्वरको महिमा गर्न चाहनुहुन्छ भने परमेश्वरलाई धन्यवादको बलिदान चढाउनुहोस्। यो परमेश्वरको वचनले हामीलाई स्पष्ट भनेको छ अनि परमेश्वर स्वयंले नै दाऊदको मुखबाट यो कुरा भनिराख्नु भएको छ कि धन्यवादको बलिदान चढाउनेले नै मेरो महिमा गर्दछ। तपाईँ आज परमेश्वरको महिमा गर्न खोजिराख्नु भएको छ, परमेश्वरको महिमा म कसरी गर्न सक्छु होला, मेरो जीवनबाट म परमेश्वरलाई कसरी महिमा दिन सक्छु, यो कुरा आज तपाईँले विचार गरिराख्नु भएको छ अनि प्रयासरत हुनुहुन्छ भने, परमेश्वरको महिमा गर्नलाई प्रयासरत हुनुहुन्छ भने, परमेश्वरको वचनले आज तपाईँलाई स्पष्ट मार्ग बताइदिएको छ कि धन्यवादको बलिदान चढाउनु। यदि तपाईँले धन्यवादको बलिदान चढाउनुहुन्छ भने परमेश्वरको महिमा त्यसबाट हुनेछ, एकदमै सजिलो। धन्यवाद दिनुहोस्, परमेश्वरलाई धन्यवाद दिनुहोस्, त्यहाँबाट परमेश्वरको महिमा भइराखेको हुन्छ। एकअर्कालाई धन्यवाद दिनुहोस्, त्यहाँबाट परमेश्वरको महिमा भइराखेको हुन्छ। र फेरि भन्दछ परमेश्वरको वचनले, र त्यसले मार्ग सुधार्दछ। यदि तपाईँले परमेश्वरप्रति धन्यवादी हुनुभयो भने अनि एकअर्काप्रति धन्यवादी हुनुभयो भने तपाईँले आफ्नो मार्ग सुधारिराख्नु भएको हुन्छ। परमेश्वरको वचनले हामीलाई यसरी शिक्षा दिइराखेको छ र मार्गदर्शन गरिराखेको छ, यसरी म त्यसलाई परमेश्वरको मुक्ति देखाउनेछु। आज तपाईँले परमेश्वरलाई धन्यवाद दिइराख्नु भएको छ भने तपाईँलाई परमेश्वरले आफ्नो मुक्ति देखाउनुहुनेछ। एकअर्काप्रति धन्यवादी भइराख्नु भएको छ भने परमेश्वरले आफ्नो मुक्ति तपाईँलाई देखाउनुहुनेछ। यसकारणले गर्दा हाम्रो दैनिक आत्मिक जीवनमा परमेश्वरलाई धन्यवाद दिन कहिले पनि छोड्नुहुन्न, त्यहाँबाट परमेश्वरको महिमा उत्पन्न भइराखेको हुन्छ, यसले परमेश्वरलाई खुसी पार्दछ। परमेश्वरलाई हामी मानव जातिले अरू दिन सक्ने कुरा केही पनि छैन। परमेश्वरको वचन यसैको पुस्तकमा भनेको छ, स्वर्ग मेरो सिंहासन हो, पृथ्वी मेरो पावदान हो। यसकारण गर्दा हामीले उहाँलाई चढाउन सक्ने दिन सक्ने आफ्नो तर्फबाट केही पनि छैन। हामीसँग आफ्नो भन्ने कुरा, यो मेरो हो र म यो परमेश्वरलाई दिन्छु भनेर भन्न सक्ने कुरा केही पनि छैन, किनभने सबै कुरा परमेश्वरबाटै आएका हुन्। त्यही भएर रोमीको पुस्तक 11 अध्यायमा भनेको छ, आह परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो, उहाँका इन्साफहरू कति अगम, उहाँको मार्ग बुझ्न नसकिने। किनभने प्रभुको मनलाई कसले जानेको छ, अथवा उहाँको सल्लाहकार को भएको छ, अथवा कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्वरले उसलाई फिर्ता दिनुपर्छ, किनकि सबै थोक उहाँबाट उहाँद्वारा र उहाँकै निम्ति हुन्, उहाँलाई नै सदा सर्वदा महिमा होस्। यसरी परमेश्वरको वचनले हामीलाई भन्दछ, उहाँलाई कसैले पनि केही दिन सक्दैन, किनभने सबै थोक उहाँबाट हो भनेर भनिराखेको छ। उहाँलाई कसैले पनि केही उपहार दिन सक्दैन भनिराखेको छ, किनभने सबै कुरा बनाउने र सिर्जेर तयार पारेर राखिदिने त परमेश्वर नै हुनुहुन्छ भने हामीले उहाँलाई के उपहार दिन सक्छौँ र? आज हामीले उहाँलाई दिन सक्ने एउटै मात्र उपहार छ, त्यो हो धन्यवादको उपहार। तपाईँले परमेश्वरलाई धन्यवादको बलिदानको उपहार चाहिँ दिन सक्नुहुन्छ। यो धन्यवादको बलिदानको उपहारलाई चाहिँ परमेश्वरले धेरै खुसी भएर स्वीकार गर्नुहुनेछ। यसकारणले गर्दा आज परमेश्वरलाई तपाईँले धन्यवाद दिनुहोस्, धन्यवाद दिनको लागि कहिले पनि नचुक्नुहोस्। परमेश्वर यस्तै बलिदानमा प्रसन्न हुनुहुन्छ, यस्तै बलिदान चाहिँ परमेश्वरलाई धेरै धेरै मनपर्छ। विश्वता हाम्रो कार्यक्रमको समय सकिन आँटिसकेको हुनाले म कार्यक्रमबाट बिदा हुन चाहन्छु। आफ्नो दैनिक जीवनमा परमेश्वरलाई धन्यवाद दिन कहिले पनि नबिर्सनुहोस् र धन्यवाद दिने बानी बसाल्नुहोस् र एकअर्कालाई पनि धन्यवाद दिने बानी बसाल्नुहोस् भन्दै म बिदा हुन चाहन्छु। जय मसीह।

0: यसले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई चाहिँ प्रेम गर।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय श्रोता, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता, आउनुहोस् अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको येशूको सन्देशलाई सुनौ।
1: प्रिय श्रोता, येशूको सन्देश कार्यक्रममा हाम्रा प्रिय प्रभु येशू ख्रिस्टको अनुग्रहबाट तपाईसँग भेट्ने मौका पाउँदा कलवरी ख्रिस्ट महिमा चर्च परिवारको तर्फबाट अति नै हर्षित र आनन्दित भएको छु र साथै आजको सन्देशमा संसारको मुक्तिदाता ख्रिस्ट येशू प्रभुको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। श्रोता, एक दिन येशू प्रभु ख्रिस्टका चेलाहरू सुसमाचार प्रचारको कार्य गरेर उहाँ कहाँ फर्केर आइकन उहाँलाई भेटेर सुसमाचार प्रचारको कार्यबारेमा बेली विस्तार बताए। प्रचारको क्रममा जे जे गरेका थिए र सिकाएका थिए ती सबैलाई बयान गरे। त्यसपछि उहाँले चेलाहरूलाई भन्नुभयो, तिमीहरू पनि मसँग एकान्त ठाउँमा आओ र केही ठकाई मार, किनभने उहाँ कहाँ आउने जानेहरू धेरै हुन्थे र उहाँलाई खानसम्म पनि फुर्सद थिएन। यी कुरापछि चेलाहरूलाई साथमा लिई गालिलको पारी बेतसेडा भन्ने अलगै एकान्त ठाउँमा डुंगा चढेर सुटुक्क जानुभयो। योहन्नाले 6:3 लेख्दछन्, चेलाहरूको साथमा एकान्त स्थान गालिल समुद्रको पारी डाँडामा जानुभयो। त्यो समय यहुदीहरूको निस्तारचार नजिक थियो, तर धेरै मानिसहरूले उहाँलाई गइरहनु भएको देखेर धेरैले चिने। अनि मर्कुसले 6:33 लेख्दछन्, सबै शहरहरूबाट पैदलै दौडेर त्यता गएर उहाँहरूलाई उछिनेर उहाँभन्दा अगाडि पुगे। जब उहाँ किनारमा उत्रनुभयो तब येशूले आफ्ना चारैतिर हेर्दा एउटा ठूलो भीड उहाँ कहाँ आइरहनु भएको देख्नुभयो र उहाँले तिनीहरूलाई तिठ्याउनुभयो, किनकि तिनीहरू गोठालो नभएको भेडाहरू जस्ता थिए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्वरको राज्यको विषयमा सुनाउनुभयो र धेरै कुरा सिकाउनुभयो। जस जसको बिरामीहरू निको हुनलाई ल्याइएका थिए तिनीहरूलाई निको पारिदिनुभयो। योहन्नाले 6:5 लेख्दछन्, तब येशूले आफ्ना चारैतिर एउटा ठूलो भीड देखेर तिनका चेला फिलिपलाई भन्नुभयो, यिनीहरूलाई खुवाउनको निम्ति हामीहरू कहाँबाट रोटी किन्ने? उहाँले तिनलाई तिनको अन्तर्भाव बुझ्नलाई यसो भन्नुभएको थियो, किनभने उहाँले जे गर्न लाग्नुभएको थियो सो उहाँलाई थाहा थियो। फिलिपले उहाँलाई जवाब दिए, प्रत्येकले अलिकति पाए तापनि 200 दिनारको अर्थात 200 चाँदीको सिक्काको रोटीले तिनीहरूलाई पुग्ने छैन। अनि जब दिन धेरै ढल्क्यो तब उहाँको चेलाहरूले उहाँ कहाँ आएर भने, यो एकान्त अर्थात निर्जन ठाउँ छ र अब दिन धेरै ढल्किसक्यो, मानिसहरूलाई बिदा दिनुहोस् र तिनीहरूले वरपरका बस्ती र गाउँहरूमा गएर आफ्ना आफ्ना लागि केही खानेकुरा किनून् र बास बस्नको लागि व्यवस्था गरून्। तर येशूले तिनीहरूलाई भन्नुभयो, तिनीहरूलाई जानु आवश्यक छैन, तिमीहरूले नै यिनीहरूलाई खान देऊ। चेलाहरूले उहाँलाई भने, यी सबै मानिसहरूको लागि हामीले 200 दिनारको रोटी किनेर खान दिने र? उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूसँग कतिवटा रोटी छन्? गएर हेर। उहाँका चेलाहरूमध्ये एकजना सिमोन पत्रुसका भाइ अन्द्रियासले भने, यहाँ एउटा थिटो छ, त्यससँग जौका 5 रोटी र 2 माछा छन्, तर यति धेरैका निम्ति यतिले के पुग्ला र? तब उहाँले भन्नुभयो, ती म कहाँ ल्याओ? येशूले चेलाहरूलाई भन्नुभयो, मानिसहरूलाई धेरै घाँस भएको हरियो चौरमा दल बाँधेर 50-50, 100-100 ताँती अर्थात पंक्तिमा बस्न लगाउनुभयो र त्यसरी नै बसे। उहाँले ती 5 रोटी र 2 माछा लिएर स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद चढाई आशीर्वाद दिनुभयो र ती रोटी र माछा भाँच्नुभयो र मानिसहरूको अगाडि राखिदिनु भनेर चेलाहरूलाई दिनुभयो र ती 5 रोटी र 2 माछा चेलाहरूले सबैलाई बाँडिदिए। ती सबैले भरपेट अघाउन्जेल पेटभरि खाए र तृप्त भएर उहाँले चेलाहरूलाई भन्नुभयो, उब्रेका टुक्राहरू बटुल र केही नष्ट नहोस्। सबैले खाइकन उबारेका टुक्राहरू तिनीहरूले बटुले अनि जम्मा 12 डाला भरि उठाए। त्यसबेला त्यहाँ रोटी र माछा खाने स्त्री र केटाकेटीहरू बाहेक प्राय 5,000 पुरूषहरू थिए। योहन्नाले 6 14-15 मा लेख्दछन्, उहाँले गर्नुभएको यो अचम्मको काम देखेर ती मानिसहरूले भने संसारमा आउने अगमवक्ता साँच्चै उहाँ नै हुनुहुँदो रहेछ। त्यसैले तिनीहरू आएर उहाँलाई बलजप्तीसँग लगी राजा बनाउन खोज्दैछन् भन्ने थाहा पाएर येशू फेरि एक्लै डाँडामा जानुभयो। प्रेसवटा परमेश्वरको सेवकाईको लागि आफ्नो चेलाहरू नियुक्त गरेर सुसमाचार प्रचार गर्नको लागि पठाउनुभयो। उहाँले चेलाहरूलाई त्यसै पठाउनु भएन। अशुद्ध आत्माहरू मानिसहरूबाट निकाल्ने, हर प्रकारका रोग दुर्बलता निको पार्ने अधिकार दिएर पठाउनुभयो। स्वर्गको राज्य नजिकै आएको छ भन्दै प्रचार गर, बिरामीहरूलाई निको पार, मरेकाहरूलाई जीवित पार, कुष्ठरोगीहरूलाई शुद्ध पार, भूतहरूलाई निकाल, तिमीहरूले सित्तैमा पायौ सित्तैमा देऊ, तिमीहरू आफ्ना पटुकामा सुन चाँदी र तामाको सिक्का नबोक, यात्राको निम्ति झोली दुईटा दौरा जुत्ता लौरो नल्यो, किनभने खेतालाले उसको भोजन पाउनु पर्छ। यसरी उहाँले आफ्ना चेलाहरूलाई पठाउनुभयो अनि उनीहरू गएर येशू प्रभुको आज्ञा अनुसार काम गरिकन फर्केर आइकन उहाँलाई प्रतिवेदन दिइसकेपछि आरामको लागि अलग्गै ठाउँमा जानुभएको अवस्थामा ढुङ्गामा जानुभएको सबैले थाहा पाए। अनि त उहाँभन्दा अगाडि नै मानिसहरूको भीड त्यहाँ पुगेर पर्खेर बसेका थिए। भीड गोठालो नभएको भेडाको बगाल जस्तै थिए। येशू प्रभु भीडमाथि तिठाउनुभयो। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो। परमेश्वरको राज्यको बारेमा धेरै कुरा सिकाउनुभयो। तिनीहरूका हरेक प्रकारका बिरामीहरूलाई पनि निको पारिदिनुभयो। तब चेलाहरूले उहाँलाई भने, अब भीडलाई बिरा दिनुहोस्, किनभने दिन धेरै ढल्किसक्यो। यो एकान्त ठाउँ छ, वरिपरि गाउँ बस्तीमा गएर आफ्ना लागि खाने बस्ने व्यवस्था गरोस् भनेर भन्नुभयो। तर उहाँले चेलाहरूलाई तिमीहरूले नै खाने व्यवस्था गरिदिनु भन्नुभयो। यो उहाँको आदेश थियो। चेलाहरूको सामने यो आदेश सजिलो र सानो थिएन। तिनीहरूले उहाँलाई सोधे, त्यसो भए के हामीले 200 दिनारको रोटी किन्ने भनेर सोधे। 200 दिनार रकम चाहिँ एकजनाको 8 महिनाको तलबको बराबरको रकम थियो। त्यो सानो रकम थिएन। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूसँग कतिवटा रोटी छन्, गएर हेर। अनि चेलाहरूले पत्ता लगाएर एउटा ठिटोसँग 5 रोटी र 2 माछा मात्र छ भने। तब उहाँले भन्नुभयो, ती म कहाँ ल्याओ। उहाँले ती 5 र 2 माछा लिनुभयो र स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद चढाई आशीर्वाद दिनुभयो र भाँचेर भीड़लाई बाँड्नको लागि चेलाहरूलाई दिनुभयो। चेलाहरूले भीड़का सबै मानिसहरूलाई बाँडेर दिए र सबैले अघाउन जेल पेटभरि खाएर तृप्त भए। खानेहरू स्त्रीहरू र केटाकेटीहरू बाहेक पुरूषहरू मात्र प्राय 5,000 जना थिए। सबैले खाएर उब्रेका टुक्रा टाक्री सबै बटुल्दा 12 डालो भरि भए। प्रेसवटा तर रोटी र माछाबाट येशू प्रभु जीवित परमेश्वरले त्यस सम्पूर्ण भीड़लाई खुवाउनको लागि प्रशस्त पुग्दो खाना सिर्जनुभयो। प्रेरित योहन्नाले सुसमाचार 1:1-4 र 14 लेखेका छन्, येशू ख्रीष्ट प्रभु परमेश्वर वचन हुनुहुन्छ, वचन परमेश्वर हुनुहुन्छ, वचन परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो, अर्थात उहाँद्वारा सबै थोक बनिए र बनिएका कुनै थोक पनि उहाँ बिना बनिएन। वचन देहधारी हुनुभयो। वचन येशू ख्रीष्ट प्रभु परमेश्वर हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा बास गर्नुभयो। मत्तीले आफ्नो सुसमाचार 1:23 लेख्छन्, हेर एउटा कन्याले गर्भधारण गर्नेछ र त्यसले एउटा पुत्र जन्माउनेछ र उहाँको नाउँ इम्मानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीहरूसँग। येशू प्रभुको यस संसारमा इम्मानुएल भएर आउने विषयमा यसैया अगमवक्ताले पनि 7:14 उल्लेख गरेका छन्। जुन अगमवक्ता चाहिँ येशूको जन्मभन्दा 750 वर्ष अगाडिका थिए र त्यसै समयमा उहाँ इम्मानुएल भएर आउनेछ भनेर अगमवाणी गरेका थिए। प्रेसवटा परमेश्वरको निम्ति सबै कुरा सम्भव छ, तर उहाँले जसरी 5 रोटी र 2 माछा माग्नुभयो त्यसरी नै हामीसँग पनि हामीसँग भएको कुरा माग्नुहुन्छ अनि हामीसँग भएको कुराबाट उहाँले अचम्म प्रकारले असम्भव काम गर्नुहुन्छ। हामीले उहाँको आज्ञा पालन गरेको चाहनुहुन्छ र उहाँले जे भन्नुहुन्छ त्यो मानेको पालन गरेको चाहनुहुन्छ। येशू प्रभु परमेश्वर सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, त्यसकारणले उहाँले चाहनु भएको जे पनि गर्न सक्नुहुन्छ। उहाँमा असम्भव भन्ने कुनै काम पनि छैन। प्रेसवटा यो येशूको सन्देश कार्यक्रमबाट प्रसारण भइरहेको सन्देश सबै मानिसहरूको लागि हो। यो सन्देश जुनसुकै धर्म र वर्गका मानिसहरूलाई भए पनि उद्धारको सन्देश नै हो, किनभने येशू ख्रीष्ट प्रभु परमेश्वर सबै मानिसहरूको सृष्टिकर्ता हुनुहुन्छ। उहाँ अचम्मको परमेश्वर हुनुहुन्छ। यसकारण प्रेसवटा आजै अहिले नै येशू ख्रीष्ट प्रभु परमेश्वरलाई आफ्नो जीवन सुम्पन्नुहोस् अनि तपाईँको जीवनबाट येशू ख्रीष्ट प्रभु परमेश्वरले अघि भनिएको थिटाले सुम्पेको रोटीबाट अचम्मको काम गर्नुभए जस्तै अवश्य तपाईँको जीवनबाट पनि उहाँले अचम्मको काम गर्नुहुनेछ। ख्रीष्ट येशू प्रभु परमेश्वरको अनुग्रह सदा तपाईँमा होस्। धन्यवाद।
0: हामी आशा गर्छौ आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित येशूको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईँलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया सुनिरहनुहोला।

श्रोता, पवित्र शास्त्र बाइबलको यूहन्ना 8:34-36 यसो लेखिएको छ। यीशुले तिनीहरूलाई जवाफ दिनुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको कमारो हो। कमारो सधैँभरि घरमा रहँदैन, तर पुत्र चाहिँ सधैँभरि घरमा रहन्छ। यसकारण पुत्रले तिमीहरूलाई स्वतन्त्र गरायो भने तिमीहरू निश्चय स्वतन्त्र हुनेछौ। हो श्रोता, आज तपाईलाई आफ्ना पापहरूदेखि स्वतन्त्र केवल पुत्र येशुख्रीष्टले मात्र गराउन सक्नुहुन्छ। यदि तपाईले पापको दासत्वदेखि स्वतन्त्रता पाउनु भएको छैन भने अहिले नै छुटकारा पाउनलाई प्रार्थनाद्वारा पहिलो कदम चाल्नको लागि हामी तपाईलाई येशुको सन्देश कार्यक्रम मार्फत विनम्र अनुरोध गर्छौ। येशुख्रीष्टलाई तपाईले यसरी प्रार्थना गरेर पनि आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशुख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशुख्रीष्टलाई यही रुको सन्देश कार्यक्रम मार्फत विनम्र अनुरोध गर्छौ। येशुख्रीष्टलाई तपाईले यसरी प्रार्थना गरेर पनि आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। हे

मा हे यीशु प्रभु आउनुहोस्। आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रिष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रिष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुसी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesuko.sandesh@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com, yeshukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जय मसीह अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आज हप्ताको दोस्रो श्रृंखलामा। हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। हिजोको श्रृंखलामा हामीले प्रार्थनामा परमेश्वरसँग माग्नुहोस् भन्ने शीर्षकमा अर्थपूर्ण वचन सुनेका थियौं। आज हामी अर्को विषयमा तपाईँका लागि अर्थपूर्ण वचन लिएर आजको श्रृंखलामा हामी उपस्थित भएका छौं। डर नकारात्मक परिणामका लागि चुम्बक जस्तै हुन्छ भन्ने विषयमा हामी पास्टर विनी बनराजीबाट अर्थपूर्ण वचन सुन्नेछौ। श्रोता रेडियो नजिकाउनुहोस् र आजको यो विषयमा रहस्यमय वचन सुन्नको लागि रेडियो नजिकाउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: तपाईँलाई डर लाग्दैन भने प्लेनमा चढ्नुहोस्, तपाईँलाई थाहा भइहाल्छ। अनि प्लेनमा चढेर अझ हल्लाओस् अनि तपाईँलाई थाहा भइहाल्छ। That is, if you don't think that you don't have a struggle with the fear, you better board the plane. You will easily know that, and when there is a turbulence, you will easily know that you have a fear or not. Not only the to air ko phobia matre hudaina, to door matre hudaina, but there are several things we fear about. I mean, dhere kura ko ke gariraheka hunchau, door mani raheka hundachau. So, ani yaad garnus, whenever hamro ma jaba pani door aundachha ni, door chai euta magnet jasto. You know, whenever we have a fear, fear is like a magnet that will attract only the negative consequences. Door chai euta magnet ho jasle chai ni euta chumbak jasto jole chai nakaratmak kura la matrai hamro jivan ma ke gari pathaudacha tanera lai pathaudacha. Ani yadi tapai le bible ma hernu bhayo bhane tapai le parmeshwar sanga hineka byakti haru, prabhu sanga batchit gareka byakti haru, prabhu sanga samay bitaeka byakti haru pani door ma bhayera gairaheko cha. If you see in the bible that the people who walk on the with God and so any man of God, they all go through fear. तर फियर हुँदै गर्दाखेरि पनि परमेश्वरले तपाईँ र मेरो लागिलाई उपाय राखिदिनु भएको छ। देयर आर वेज वी क्यान ओभरकम द फियर। आउनुहोस् न हामी यहोशु 1:2-5 वी आर गोइङ टु सी द बुक अफ जोशुआ च्याप्टर नम्बर 1:2-5 वी आर गोइङ टु सी। अनि यहाँ चाहिँ तपाईँले अलिकति बुझ्नुपर्ने कुरा चाहिँ के हो भने नि सबैले यता हेर्नुहोस् सो इजरायलीहरू 40 वर्षको बादमा, आफ्टर 40 इयर्स, इजरायलीहरू चाहिँ नि के छ भने दे आर हियर एन्ड द कनान इज राइट हियर। कनान चाहिँ यहाँ मात्रै छ। सो द इजरायलाइट आफ्टर 40 इयर्स, what happened was they were just at the age of a Canaan, age of a promised land, and right after that age they were going to enter into the promised land. अनि यो प्रमिस ल्यान्डमा उनीहरू प्रवेश गर्नुभन्दा अगाडि यहाँ बाइबलले के भन्दैछ, परमेश्वर चाहिँ यहोशुसँग बात गर्दै हुनुहुन्छ। जस्ट बिफोर द जोशुआ एन्ड ऑल द इजरायलाइट आर अबाउट टु इन्टर इन्टु द कनान, इन्टु द प्रमिस ल्यान्ड, गॉड वाज टॉकिंग टु जोशुआ एन्ड वी आर गोइङ टु रीड। हामी त्यो कुरालाई पढ्न गइरहेका छौँ। पाउनुभयो भने चर्को स्वरले आमेन भनिदिनुहोस् त। हामी यहोशु 1, we are going to read from Joshua chapter number 1:2-5. Let's read together. Ma Nepali mai padchu, and so some of our youth, I want you to read, bring your Bible, because whatever we are doing for you guys. La, ra, hami ek sath padhau. Ready, 1, 2, 3, go. Mero das Mosa maryo. Aba yaad garnus hai, when Bible talks about Moses, मोजेस चाहिँ के हो भन्दाखेरि नि यो जोशुआको लागिलाई सपोर्ट सिस्टम हो, सोर्स हो। हेर्नुहोस् है, जोशुआ मोजेस वाज द पास हो। वेन बाइबल टक्स अबाउट द मोजेस इन दिस इन्सिडेन्ट, द फर जोशुआ द मोजेस वाज द सपोर्ट सिस्टम एन्ड द मोजेस वाज द सोर्स, मोजेस वाज द पास, where they don't need to struggle anything. जब पनि प्रब्लम हुँदथ्यो उनीहरू के गर्दथ्यो, मसा परमेश्वरकोमा जाँदथ्यो, राइट अवे परमेश्वरले के गर्नुहुँदथ्यो, समाधान पठाउनु हुँदथ्यो. व्हेनेभर इज्राएलाइट फेस एनी प्रब्लम, मोसेस यूज टु गो इन टु द प्रेजेन्स अफ गड एन्ड द बाइबल सेज दे गट द वेज हाउ टु कम आउट फ्रम द्याट इस्युज. एन्ड यहाँ बाइबलले के भन्दछ, मोसा अब मर्यो, द सोर्स वाज सोर्स द सपोर्ट सिस्टम एन्ड डाइड. एन्ड दिस टाइम जोसुआ चाहिँ नि आई थिंक हि इज इन द जोसुआ चाहिँ कस्तो छ, जोसुआ चाहिँ कस्तो छ, हि इज इन द स्टेट अफ फियर. अब ऊ चाहिँ डरको अवस्थामा भएर गइरहेको छ. जब पनि हामी डरमा भएर जान्छौँ, परमेश्वर तपाईँ र मलाई देख्नुहुन्छ. आमेन भन्नुहोस् न. Whenever we go through fear, God can look and He has a sympathy. Parmeshwar, He still loves you. Parmeshwar le Yosu daraeko karanle garda kere to disqualify bhannu bhayena. God did not disqualify since Joshua was in the fear. And He has a reason to fear also. Usko ma karan pani chha, ke chha? उसको सपोर्ट सिस्टम मरेको छ, उसकोमा सोर्स मरेको छ, अनि उसको पास्ट मरेको छ. हि हेज अ रिजन टु फियर बिकज मोसेस जस्ट डाइड. अनि यङ व्यक्ति चाहिँ के गर्दै हुनु पर्दछ, अब त्यत्रो मान्छेलाई लिएर प्रमिस ल्यान्डमा जाँदै गर्नु परेको छ. लेट्स रिड टुगेदर अगेन, जोशुआ 1:2-5. रेडी, 1, 2, 3 गो. मेरो दास मोसा के भयो रे, मर्यो. कोही कोही बेला तपाईँलाई केयर गिभर काटिँदा कस्तो कस्तो लाग्छ होइन, कोही कोही बेला कामबाट स्वात्तै पैसा के अरे हराउँदाखेरि, बिजनेसमा डाउन हुँदाखेरि कस्तो कस्तो लाग्छ होइन. अनि यहाँ पनि मोसा यौसुको लागिलाई त्यस्तै भयो, मोसा मरिसकेको बादमा. समटाइम वी फिल सो ब्याड वेन द सोर्स इज गोन, एन्ड द सेम थिङ जोसुआ फेल्ट. Because the Moses, who was the source of the leadership, his leadership, he just died. Ani yaad garnus, hamro pusta, hamro parmeshwar chha ni kasto pani raicha bhane ni ek jana marisakeko baadma prabhu ko kaam rokyo bhanne parmeshwar hoina raicha. Amen. Our God is not looking for only one generation. He can use even the older generation can die. He can use the young, energetic, with no experience. He can use that, the new guy also. That's why I want all our young people to be ready. You can have a career and you can have a calling at the same time. Amen? Kinabani, tapai le Bible ma ke dekhnu hudacha? Parmeshwar ko sewa Yusuf le परमेश्वरको सेवा पनि गरिरहेको छ. एज अ पोलिटिसियन उसको करियर पनि अगाडि बढाइरहेको छ. कोही कोही बेला हाम्रो मण्डलीको ठुलो प्रब्लम चाहिँ के हो भने नि, परमेश्वरको सेवा गर्नको लागि चाहिँ करियरलाई साइड लगाउन पर्दछ. नो, सबैले भन्दा नो भन्नुहोस् त. यु डोन्ट ह्याभ टु किक आउट द करियर बिकज इन द ओल्ड टेस्टामेन्ट, इन द न्यू टेस्टामेन्ट, वट एभर करियर दे ह्याभ, दे स्टिल डिड द्याट वान एन्ड दे स्टिल सर्भ द लोर्ड. आमेन, आमेन. अब यहाँ बाइबलले के भन्दछ, पढौँ हामी एकसाथ. रेडी, 1, 2, 3 गो. मेरो दास मोसा मर्यो, यसकारण उठ, यी मानिसहरूलाई, सबै मानिसहरूलाई लिएर यर्दन पारी मैले इजरायलीहरूलाई दिन आँटेको देशमा जा. अब याद गर्नुहोस् है सबैले, एभ्रीबडी लुक हियर, सबैले यता हेर्नुहोस् त. दे आर जस्ट हियर एट द एज एन्ड यो यर्दन पारीको बादमा चाहिँ नि कानन देश सुरु हुँदथ्यो. हेर्नुहोस् है, दे आर जस्ट हियर एट द एज अफ द जोर्डन रिभर एन्ड दे जस्ट पुट द टेन्ट देयर. उनीहरूले त्यो टेन्ट लगाएको छ अनि राइट आफ्टर द जोर्डन, जोर्डनको बादमा परमेश्वरले के राखिदिनु भएको छ, प्रतिज्ञा राखिदिनु भएको छ. 3 पदले भन्दछ, मैले मोसालाई प्रतिज्ञा गरे चाहिँ तेरो पैतालाले खुजिने सबै जग्गा म तँलाई दिनेछु. खमन मण्डली आमेन भन्नुहोस् न. प्रतिज्ञा त कसको रहेछ, मोसाको रहेछ, मोसालाई गरेको रहेछ. तर त्यो फुलफिलमेन्ट चाहिँ कोमा हुँदैछ, यौसुमा हुँदैछ. मेबी अब अब अब सिनियर जेनेरेसन दे गट द प्रमिस अफ गड, But do you know when it was fulfilled? It was fulfilled only in the Joshua generation. अनि मलाई लाग्छ अहिलेको पुस्ता हाम्रो जसुवा जेनेरेसन हो. आमेन भन्नुहोस् न. किन योशु पुस्ता हो भने नि जुन लडाई पहिलेको पुस्ताहरूले भोग सहे, उयो सहे, मरुभूमिको यात्रा लडे, तर अहिले हाम्रो लडाई डिफरेन्ट छ. हामी भोग सहन परेको छैन, मरुभूमिको सहन परेको छैन. देयर इज स्टिल देयर एनिमी, जहाँ हामीले युद्धलाई जित्न परेको छ. आमेन. Our senior generation, they went through the wilderness. They served the Lord without eating. But we have an enemy to fight against in this Joshua generation also. Amen. अनि बाइबलले भन्दा छ, अनि परमेश्वरले के भन्नुभयो, कुल्चिने सबै जग्गा म तँलाई दिनेछु. मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी अर्थात् युफ्रेटिस नदीदेखि हितीका जम्मै देश पश्चिमतिर महासागरसम्म तिमीहरूको सिमाना हुनेछ. आमेन. आमेन. आमेन. डु यु नो वाट इज द डिफरेन्स बिट्विन इजरायलाइट इन इजिप्ट, इजिप्टमा भएको के अरे इजरायली र कनानमा भएको इजरायलीमा के डिफरेन्स छ थाहा छ? They were big, but they were still slave. But they are few, but the Bible says they conquer. Unar chu dominion gare, unar rule gare. Aman, amen, manas na. Sabayle manun, amen. Kina bani, they were confined into the one place. Church ni, jaba permission ko basan la sunauna lagda sa ni, toba sa ni, andakar mati bize una lagda sa. Jab birami mati hat rakhna thalda sa, toba birami mati bize una thalda sa. जब मान्छेको लागिलाई नि परमेश्वरको वचनलाई लिएर जाँदछ नि तब विजय हुन थाल्दछ. अनि कनानमा नि उनीहरूले के गरे थाहा छ? दे फोर्ट फर द एभ्री एरिया. कोही कोही बेला नि तपाईँ र मैले वाइ वी डोन्ट सी द विक्ट्री, वी हेभ टु ले आवर ह्यान्ड अपन द सिक पिपल सो द्याट द किङडम अफ गड विल कम. Whenever we see the depressed people, you encourage them, you encourage them with the word of God. That's how the kingdom of God will come. तर धेरै पटक चाहिँ हामी कस्तो गर्दैछौँ भने नि, वी आर जस्ट एक्सपेक्टिङ द किङडम अफ गड टु वर्क इन आवर लाइफ. परमेश्वरले कहिले पनि त्यसरी काम गर्नुहुन्न. हेर्नुहोस् है, यहाँ बाइबलले के भनेको छ, तेरो सामुनि कोही मानिसहरू खडा हुन सक्ने छैन. आमेन. आमेन भन्नुहोस् न. God says, in your entire life, no one is able to, going to come against your life. जसरी म मोसासँग रहे त्यसरी नै म तँसँग रहनेछु, म तँलाई छोड्ने छैन. आमेन. The battle was there, but still God says, I'll never leave you. I'll never forsake you. कोही कोही बेला हामी युद्धमा भएर जाँदैछौँ, तर परमेश्वरले यो वचनबाट के भन्दै हुनुहुन्छ, म तँलाई छोड्ने छैन. आमेन भन्नुहोस् न. म तँलाई त्याग्ने छैन. खमन. आमेन. हालेलुया.
2: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ. के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ. सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ. यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने, आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने, तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ. प्रभु येशु, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु. आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तपाईँसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।
4: हामी बोल्छौं बाटो सकेर जीवनका लागि,
5: हामी बोल्छौं मुक्तिको लागि,
6: हामी बोल्छौं उद्धार र सँगाईको लागि,
7: हामी बोल्छौं तपाईँको आत्मिक जीवनको लागि,
8: हामी बोल्छौं मृत्युमाथि विजय हुनको निम्ति,
9: हामी बोल्छौं सबै बोझले दबिएका र थाकेकाहरूका लागि,
10: हामी बोल्छौं नयाँ बाटो देखाउनको निम्ति,
11: हामी बोल्छौं तपाईँको नयाँ जीवनको लागि,
12: हामी बोल्छौं देश र समाजको लागि,
13: हामी बोल्छौं धार्मिकताका लागि,
14: हामी बोल्छौं सम्पूर्ण राष्ट्र समाजको लागि,
15: हामी बोल्छौं अनन्त आशाको लागि।
16: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
17: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841-5354-02, 9841-5354-02 र 9010-33-64-06, 9010-33-64-06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
18: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
19: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
20: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
21: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
22: गल्कुपाका 29 ठमेल, काठमाडौँ।
23: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
20: फोन नम्बर 40225-44
24: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
25: हो र? होइन होला त्यस्तो त।
26: सोइता,
0: तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भो भन त?
1: के भएन मिस,
0: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
2: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: गुड न्यूज एफएम 105.1।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सफलता र उन्नति।
2: प्रेषता जय मसीह तथा नमस्ते। प्रेषता सफलता र उन्नतिको सन्देशको लागि म पास्टर मिनी कुमार राई तपाईँहरूको अघि उपस्थित भइसकेको छु। प्रेषता सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गइरहेको छु। रोमीको पुस्तक 13:8-10 एक अर्कालाई प्रेम गर्न बाहेक अरू कुनै पनि कुरामा कसैको ऋणी नहो, किनकि जसले अर्कालाई प्रेम गर्दछ उसैले व्यवस्था पूरा गरेको हुन्छ। किनकि व्यभिचार नगर्नु, हत्या नगर्नु, चोरी नगर्नु, झुटो गवाही नदिनु, लोभ नगर्नु भन्ने आज्ञा र अरू कुनै आज्ञा छ भने ती सबैको सार यही कुरामा, अर्थात् तिमीले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्नु भन्ने कुरामा पाइन्छ। प्रेमले आफ्नो छिमेकीको कुनै खराबी गर्दैन, यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो। आमेन। व्यवस्था भनेको कानून अथवा परमेश्वरको कानून, अनि परमेश्वरको कानून पूरा गर्दा मान्छेको पनि अथवा सरकारको पनि कानून पूरा भइरहेको हुन्छ। जसरी गलातीको 6 अध्यायमा त्यो विषयमा हामीहरू पाउँछौ, सधैँभरि हामीले जानेको वचन हो। गलाती 5:22 म पढ्छु। गलाती 5:22, तर आत्माको फल हो प्रेम, आनन्द, मेलमिलाप, सहनशीलता, कृपा, भलाई, विश्वास अथवा विश्वस्तता भनिन्छ, भरोसा पर्नु, विश्वास, नम्रता, स्वयं, आमिन। अनि गलाती 5:23, यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था नै छैन अथवा कानून छैन। प्रेषता यहाँ गलाती 5:22 सुरुमा प्रेम भनेको छ। हामीमा प्रेम छ भने झडङ्ग रिस उठिहाल्दैन, अर्काको विरुद्धमा हामीले सोचिरहँदैनौ, कसैलाई बदला लिने, कसैलाई साटो फेर्ने, कसैले गरेको गल्तीलाई हामी सम्झिरहने, केलाइरहने, त्यस्तो हामीलाई विचार आउँदैन। प्रेम भनेको जसरी आमा बुवाले छोराछोरीलाई माया अथवा प्रेम गरेकोले गर्दाखेरि उसलाई कसरी कुटपिट गरौं, कसरी अन्याय अत्याचार गरौं, कसरी उसलाई खसालौं, उसले गरेको उन्नतिमा, उसले पाएको सुखमा, शान्तिमा, रमाटमा कसरी बाधा ल्याऊ भन्ने कुरो हामीमा हुँदैन। त्यसरी नै प्रभु यीशुलाई ग्रहण गरिसकेपछि, हामी प्रभु यीशुको अनुयायी भइसकेपछि आफ्नो परिवारलाई त अरूले पनि गर्छ, तर हामी प्रभु यीशुलाई ग्रहण गरेकाहरूले चाहिँ अरूलाई पनि गर्न सक्छौ। प्रभु यीशुलाई ग्रहण गरेकाहरूले मात्र यसो गर्न सक्छ भनेको चाहिँ होइन, यो मानव स्वभाव हो। परमेश्वरले मान्छेलाई आफ्नै स्वरूपमा बनाउनु भएको हो, त्यसले गर्दा सबैमा यो गुण, यो स्वभाव रहन्छ नै। तर कतिपय संसारिक व्यवहार स्वभावले गर्दा अनि परिस्थितिले गर्दा मान्छे बिस्तारै बिस्तारै फरक हुँदै जानु सक्छ। कतिमा केही न केही गुण, केही न केही भित्री ज्ञान हुन्छ, उनीहरूले केही हदसम्म कायम राख्न सक्छ, तर कतिलाई चाहिँ यस्तो ज्ञान हुँदा हुँदै पनि परिस्थितिले गर्दा रिसाउनु, हकार पकार गर्नु पनि कर लाग्छ। एकजना साथीले भन्नुहुन्थ्यो, हामी सँगैको विद्यार्थी साथी, पछि ऊ त्यस्तै प्रशासनिक क्षेत्रमा केही अधिकारको उसमा पुग्नु भएको थियो। ऊ चाहिँ प्रभु यीशुलाई ग्रहण गरेको, हुन त प्रभु यीशुलाई ग्रहण गरेको मान्छे मात्रै राम्रो हुन्छ भनेको चाहिँ होइन, तर पनि ऊ रिसाउने मान्छे त होइन, प्रभु यीशुलाई ग्रहण गरेको मान्छे हो। अनि प्रभु यीशुलाई ग्रहण गर्यो भन्दैमा प्रभु यीशुलाई ग्रहण गर्ने कोही पनि रिसाउँदैन भनेको चाहिँ होइन, रिसाउनु सक्छ, तर ऊ चाहिँ साधारण नै स्वभाव भएकोले गर्दा क्रिस्चियन पनि हो, त्यस्तो रिसाउनु अथवा अरूलाई त्यस्तो हकार पर गर्ने चाहिँ थिएन। तर उसले त्यो ओदामा रहिसकेपछि उसलाई बाध्यता भयो, काम बिगारेर आउने, उनीहरूलाई अब प्रभुको प्रेम देखाएपछि फेरि उनीहरूले गल्ती गरिहाल्ने, फेरि त्यही मान्छे, त्यसले गर्दाखेरि उनलाई बाध्य भएर पनि सजाय दिनु, रिसाउनु। वास्तवमा मनमा चाहिँ रिसाएको हुँदैन अरे, तर बाहिर चाहिँ एकदम रिसाउनै पर्छ अरे, त्यस्तो शब्द बोल्नु पर्छ अरे भनेर उहाँले भन्नुहुन्थ्यो। त्यसले गर्दाखेरि हामीले पनि कतिपल्ट मान्छेले हकार पकार गर्यो भन्दैमा मनमा पाप छ भन्नु चाहिँ हुँदैन, बाध्यता छ। कति आमा बाबालाई रिसुटेको हुँदैन, तर छोराछोरीको भविष्य अथवा अरू मान्छेलाई पनि आफ्नो बाध्यताले गर्दा सुधारको लागि, सुरक्षाका लागि, देशको भए तापनि, आफ्नै परिवारको भए तापनि, समाज गाउँ कसैको भए तापनि, आफ्नो कार्यालयको भए तापनि, संस्थाको भए तापनि, उनले कतिपल्ट अधीनता गराउनु पर्ने हुन्छ, अनुशासन राख्नु पर्ने हुन्छ, तर्साउनु भनौँ, धम्काउनु पर्ने हुन्छ, किनभने मान्छेमा त्यस्तो स्वभावहरू हुन्छ। तर वास्तवमा त्यसो गरे तापनि अरूको भलाइ छोडेर को भलाइ सम्झेर हकार पकार गरेको चाहिँ होइन, यहाँनिर प्रेमलाई पहिलो स्थान दिएर भनेको छ, मान्छेमा हुनुपर्ने गुणहरूमा म फेरि पढ्छु गलाती 5:22, तर आत्माको फल हो प्रेम, आनन्द, मेलमिलाप, सहनशीलता, कृपा, भलाई, विश्वास, नम्रता, स्वयं। 23 यस्ता कुराहरूको विरुद्धमा कुनै व्यवस्था नै छैन। आमिन। व्यवस्था भनेको कानून। परमेश्वरको सानीमा ठिक भएपछि मान्छेको सानीमा पनि ठिक हुन्छ, सरकार, समाज, गाउँ, आफ्नो परिवार अथवा आफ्नै सामान्यमा पनि ठिक हुन्छ। यो हामीलाई धरपकड, विरोध गर्ने, झगडा गर्ने मान्छेहरू हुँदैन। त्यसले गर्दा सुरुमा प्रेम चाहिँ जग हो। प्रेम परमेश्वरको गुण स्वभाव हामीमा छ भने हामीमा यस्ता गुणहरू आफै आउँछ। जस्तो सुन्तलाको बोटमा सुन्तला नै फल्छ भने जस्तै प्रेमको आधारमा चाहिँ यी गुणहरू आनन्द, मेलमिलाप, सहनशीलता, कृपा, भलाई, विश्वास, नम्रता, स्वयं भनेको छ। यस्ता कुराहरू आफै आउँछ। मैले टिभीएस भर्सनबाट पढेको। त्यसले गर्दाखेरि हामी प्रभुको मान्छेहरू हौ भने, प्रभु यीशुलाई ग्रहण गरेको हौ भने, प्रभु यीशुलाई मात्रै उचालेर अरूलाई दमन गरेको छ होइन, किनभने प्रभु यीशु मसीह सारा पृथ्वीको मान्छेको लागि क्रुसमा बलिदान हुनुभएको हो। संसारको सबैभन्दा बीचको देशमा भनौँ अथवा ठाउँमा प्रभु यीशु मसीह सारा पृथ्वीको मान्छेको लागि बलिदान हुनुभएको ठाउँ हो। परमेश्वरले प्रभु यीशु मसीहको बलिदानको वातावरण सृजना गर्नुभयो र त्यसले गर्दाखेरि अनि प्रभु यीशु मसीह सारा पृथ्वीको जुनसुकै जाति, राष्ट्र, भाषा, मान्छेको किन नहुन्, सबैको लागि बलिदान हुनुभएको हो। त्यसले गर्दाखेरि हामी प्रभु यीशुलाई ग्रहण गरेकाहरूले पनि प्रभु यीशुको विषयमा धम्की लाउने, हाम्रो संख्या धेरै छ भनेर हामीले चुनावको धम्की लाउने, त्यस्तो गर्दाखेरि अहिले भारतको विभिन्न मुलुकमा जहाँ पनि यस्तो भइरहेको छ। भारतमा धर्मको स्वतन्त्र भएको देश हो, आदर गर्ने देश हो, क्रिश्चियन देश भनेको होइन, तर पनि भारत राष्ट्रमा राम्रो छ, तर त्यहाँनिर क्रिश्चियनहरूले नै चुनावको अधिकारको संख्याको धाक दिने हुँदा आज सताउट निम्ताएको छ। सरकारलाई बाध्य छ क्रिश्चियनलाई सताउनुको लागि। आफूले निम्ताएको, हामीले बनाएको सरकार, हामीले चुनेको सरकार, हामीले भोट हालेको भन्नु हुँदैन। हामी क्रिश्चियनले एकै ठाउँमा मात्रै भोट दिएर अथवा कुनै सरकार पल्टाउने तरिकाले हामीलाई चाहिँ जितायौँ भने हाम्रो राज्य, हाम्रो जिल्ला अथवा अञ्चलमा आयो भने पछि पछि देशैव्यापी रूपमा जित्छौँ भनेपछि सरकारले त्यसलाई कारवाही गर्नुपर्ने बाध्यता हुन्छ, किनभने हामीले गल्ती गर्यौँ। हामीमा प्रेम छ तर ज्ञान छैन भने पनि त्यस्तो हुन्छ। प्रेम त छ तर ज्ञान भएन। जिताउँला, जित्यो भने हाम्रै सरकार, हाम्रै मान्छे, हाम्रै मन्त्री, हाम्रै हाकिम, हामीले काम पाउँछौँ, यो गर्छौँ अनि हामीलाई स्वतन्त्र भएर गर्न सक्छौँ भन्ने तरिकाले त्यो ध्येय राखेर राजनीतिमा अगुवाहरू ढल्किएकोले गर्दाखेरि सरकारले त्यसलाई नियन्त्रण गर्नु पर्यो। नियन्त्रण गर्दा कडाकडीसँग पनि गर्नु पर्यो। आज यस्तो कुरालाई हामीले समयमा नै अगुवाहरूले जानेनौँ, रोकेनौँ भने विश्वभरिमा नै सुसमाचार बन्द हुने स्थिति छ, किनभने विश्वभरिमा नै अथवा कुनै पनि देशमा क्रिश्चियनको संख्या बढाएर ढुक्कै हुन्छ भन्ने चाहिँ पर्दैन, किनभने क्रिश्चियनको संख्या धेरै भएको देशहरूमा पनि आत्मिक जीवन, यस्तो अहिले हामीले पढेको गलाती 5:22 जस्तै प्रेमबाट सुरु गरेर आनन्द, मेलमिलाप, सहनशीलता, कृपा, भलाइ, विश्वास अथवा विश्वस्तता, नम्रता, स्वयं यस्ता कुराहरू पाउँदैनौ। हामीले बिस्तारै बिस्तारै प्रभु यीशुलाई ग्रहण गरिसकेपछि हामी एकाएक गर्दै बिस्तारै एकैचोटि होइन, प्रार्थना र वचनबाट टाढो हुँदै जति पुरानो हुन्छ त्यति नै हामीले नजानिकनै हामी टाढो हुन सक्छौ। सबै त्यस्तो हुन्छ भनेको त होइन, तर पवित्र आत्मा परमेश्वरलाई हामीले पवित्र आत्माको वशमा लिएको छैन भने, वचनलाई सधैँ पढ्ने, अध्ययन गर्ने, पालन गर्ने र सिकाउने भएन भने त्यो अवस्थामा पुग्नु अति सम्भव छ, सबै नभए तापनि। अनि संख्यामा प्रविष्टको गुण स्वभावदेखि पतन हुनेको संख्या बढी भइसकेपछि थोरैले मात्रै गाह्रो पर्ने हुन्छ। संसारमा अझै त्यस्तै छ, तर थोरै भए तापनि उनीहरूको प्रार्थना बलिदानद्वारा पृथ्वी देश बाँचिरहेको छ। आज हामीले सुसमाचार सुनाउँदाखेरि जतिले ग्रहण गर्छ त्यतिले चाहिँ आफ्नो भोट हाल्ने संख्या बढाएको जस्तो देखा पर्दैछ। त्यसलाई हामीले नियन्त्रण गरेनौ, त्यसलाई हामीले ज्ञान र बुद्धिमा हामी लागू गराएनौ भने, अगुवाहरूले विशेष गरिकन क्रिस्चियन अगुवाहरूले मनाएनौ भने, त्यसलाई ढङ्ग पुर्याएनौ भने भारत देश र अरू देशमा जस्तै संकट भोग्नुपर्ने हुन्छ। हामीले आफ्नो मान्छेलाई ओदा अधिकारमा ल्याउने होइन, तर हामीले प्रभु यीशुलाई ग्रहण गरेर प्रभु यीशुको जस्तै गुण, चरित्र, स्वभाव अप्नाउनु पर्छ। हामीले मान्छेलाई नरकबाट बचाउने, परमेश्वरको क्रोधबाट बचाउने काम गरेका हौ। संसारको राज्य शान्तिसँग बसौँ खाऊ भनेको होइन, किनभने सबै कुरोको अन्त आइसकेको छ भनेर परमेश्वरको वचनले भन्छ, मर्कुसेको पन्ध्रमा सबै कुरोको अन्त आइसकेको छ, तर चाहे आकाशको ग्रह नक्षत्रहरूले, घाम अथवा सबैले पृथ्वीको अन्त बताइरहेको छ। पहिला जस्तो लामो समय जाने छैन, माटोहरू जमिन रुखो भइसक्यो, सबै कुरो पानी हावा सबै दूषित भइसकेको छ, परमेश्वरले नयाँ काम गर्नुहुन्छ। र त्योभन्दा पहिला हामीले सबले परमेश्वरलाई चिनुन् जानुन् भनेर प्रार्थना गर्नुपर्छ। संसारलाई कायम राख्ने, संसारमा गर्दै जाने, संसारमा शान्ति ल्याउने, संसारको आयु लमाउने होइन, वायु आकाश मण्डलदेखि लिएर पृथ्वीको सबै कुरो यसले अन्त देखाएको छ। त्यसले गर्दाखेरि तपाईँलाई मैले आज ढङ्ग पुर्याउनु पर्छ, प्रेममा आधारित काम गर्नुपर्छ, अथवा म प्रेम गर्छु अनि म आनन्दित भएर बस्छु, मेलमिलापमा बस्छु, सहने भएर अरूलाई दया देखाउने भएर, अनि भद्र मान्छे भएर भलो मान्छे देखाउँछु, भरपर्दो मान्छे हुन्छु, नम्र हुन्छु, आफूलाई नियन्त्रण गर्न सक्ने मान्छे हुन्छु, त्यो कोसिसले हुँदैन, प्रभु यीशुलाई ग्रहण गरेपछि मात्रै हुन्छ। तर रोमीको 10 अध्यायमा हामीले पढ्यो भने रोमी 10:9-10 प्रभु यीशु मसीहलाई आफ्नो हृदयले विश्वास गरेर मुखले प्रभु यीशु मसीहलाई मेरो प्रभु भनेर स्वीकार गर्यो भने हाम्रो पाप प्रभुले छित्तैमा क्षमा गर्नुहुन्छ, किनभने प्रभु यीशु मसीह हाम्रो लागि बलिदान भइसक्नु भएको छ। यो काम हाम्रो सृष्टिकर्ता पिता परमेश्वरले सिधाइसक्नु भएको छ। प्रभु यीशु मसीहको क्रुसको बलिदान कलवरी भन्ने डाँडामा भएको भनेर ऐतिहासिक प्रमाण छ। बाइबल प्रमाण मात्र होइन तर इतिहासले प्रमाण सारा पृथ्वीलाई थाहा छ, कसैले नकार्न सक्दैन। यो बलिदान कुनै देशको व्यक्ति जातिको मात्र होइन, पृथ्वीको लागि हो। यसलाई तपाईँ र मैले सबै कुरोमा अहिले आधुनिक ढङ्गमा अति भन्दा अति बुद्धिमानी भएर यो कुरोलाई चाहिँ बुझ्न चाहेनौ अथवा बुझ्नु सकेनौ भने परमेश्वरको क्रोधमा तपाईँ र म पर्नुपर्छ। त्यसले गर्दाखेरि आज तपाईँ र मैले सफलता र उन्नति हासिल गर्ने हो भने संसारको धन सम्पत्ति रूपा पैसा खानेकुरा र आदर मान ओदा अधिकार सब यसलाई सफलता भनेको होइन, त्यो पनि सफलता हो। त्यस्ता कुराहरू सबै तिमीहरूलाई पछ्याएर आउँछ भन्नु त्यो पनि हो, आवश्यक कुरा हो, तर त्यति विशेष कुरो होइन। मान्छेलाई यस्ता कुरा सबै चाहिन्छ, जीवन प्राण आफू बाँच्नुको लागि, सुरक्षित रहन मान्छेले कस्तो कोसिस गर्छ, परिश्रम गर्नुपर्छ, त्यो पनि चाहिने कुरो हो। मत्ती 6:33 प्रभु यीशु मसीहले हामीलाई भन्नुभएको छ, यी सबै कुराहरू खाने लाउने कमाई पैसा रुपियाँदेखि सबै चाहिने कुरो तिमीलाई पछ्याएर आउँछ भन्नु, तर सुरुमा चाहिँ के हो, परमेश्वर। रोमीको 10:9-10 प्रभु यीशु मसीहलाई तिमीले आफ्नो प्रभु भनेर मुक्तिदाता मेरो हृदयले विश्वास गरेर मुखले स्वीकार गर्यो भने अनन्त जीवन पाउँछौ, मुक्ति पाउँछौ। त्यसले गर्दा हामीलाई परमेश्वरले मुक्ति पाउनलाई धर्मी हुनुपर्ने, धनी हुनुपर्ने भनेको छैन, यहाँ धन पनि चाहिएको छैन, धार्मिकता पनि चाहिएको छैन। तपाईँ र मैले परमेश्वरलाई स्वीकार गरेँ भने अरू काम प्रभुले गर्नुहुन्छ, किनभने 15 अध्याय लुकामा ओडो पुत्र बरा लिएर पाप गरेर गएको मान्छे छोरा आफ्नो हिस्सा पाएको घरको सबै अंश मण्डल लिएर सबै सिद्धाएर आउँदाखेरि अरू देशमा अरूको ठाउँमा मनमस्ती गर्दा त्यहीँ उरित्यो, असहाय बन्यो, सुँगुर चराएर बस्ने अवस्थामा पुग्दाखेरि उसले घर सम्झ्यो, अब मेरो घरमा मेरो बुवाको घरमा नोकर चाकरले खाएर पनि उभार्छ, मेरो हालत जस्तो छैन भनेर म एउटा नोकरको रूपमा बस्नु पर्यो, अंश पाउने के अधिकार त छैन भनेर फर्केर आउँदाखेरि बुवाले उसलाई तिम्रो अंश सबै लिएर गएको थियो, अब केही छैन भनेर खेदेन, काम गर्ने कारिन्दा चाकरहरू मध्येमा एउटा हुन्छु भनेको, मलाई एउटा बनाउनुहोस् भनेको, बिन्ती गर्छु भनेर गएको, तर बुवाले अँगाल्यो, त्यस्तो कुरै सुनेन, अँगाल्यो अनि जुत्ता लुगा सुनको चुराहरू औँठीहरू सबै दियो। सित्तैमा तपाईँ र मैले परमेश्वरलाई मेरो लागि प्रभु यीशु बलिदान हुनुभयो भनेर अरूको कुरा नसुनि हामीले हृदयमा ग्रहण गर्यो भने अरू काम परमेश्वरले गरिदिनुहुन्छ र हामीलाई परमेश्वरले नयाँ मान्छे बनाउनुहुन्छ र हामी प्रभु जस्तै हुन्छौँ। हाम्रो हृदयबाट परमेश्वरको प्रेम निस्किन्छ, अरूले हेर्दा हामीलाई परमेश्वरको गुण स्वभाव भएको देख्छ। कानुनी कारवाही गर्ने, बदला लिने, दण्ड दिने, सजाय दिने, मारपिट गर्ने, थुन्ने कुनै कारणै देख्दैन। मान्छेले तब पो न्याय निसाब गर्छ, ढुङ्गाले हान्छ है, एउटा केही विषालु कुरो देख्यो भने त्यो एउटा कि त भाग्नु पर्यो, कि त लुक्नु पर्यो, दाउ पर्यो नि उसलाई मार्नु पर्यो, होइन नि भाग्नु पर्यो, भाग्नु नसक्ने छ भने उसलाई आक्रमण गर्नु पर्यो, किनभने आफ्नो परिवारलाई बचाउनु पर्यो, आफ्नो छोराछोरी आमा बुवालाई परिवार श्रीमती श्रीमानलाई बचाउनु, त्यसले गर्दा उसमाथि गर्नुपर्ने हुन्छ, होइन नि आफै अलग रहनु पर्ने हुन्छ। पुरानो नियम भनेपछि प्रभु यीशु मसीह अहिले आउनुभएको 2000 वर्ष हुँदैछ, तर प्रभु यीशु मसीह 2000 वर्ष भन्दा पहिला कहाँ हुनुहुन्थ्यो? 2000 वर्ष पहिलादेखि मात्रै प्रभु हुनुहुन्छ भन्ने कुरो होइन। वैज्ञानिकहरूले पृथ्वीको सुरु कहिले देखिन्थ्यो भन्दा आकाशमण्डलको पृथ्वी त ग्रह मात्रै हो, ग्रहहरू मध्येमा एउटा। यस्तो ब्राह्मण्डहरू त कति छन्, सबै ब्राह्मण्डहरू मध्येमा एउटा ग्रह एउटा ब्राह्मण्डमा कति हुन्छ? अनि ती मध्येमा पृथ्वी त सानो भन्दा सानो एउटा ग्रह मात्रै हो, र यसमा परमेश्वरको दया प्रेम छ, परमेश्वर महान हुनुहुन्छ। तपाईँ हामीले सम्झेको जाने यस्तो होइन, हामीले त त्यो जानेको छैनौँ, तर वैज्ञानिकहरूको अनुसन्धान र निहालेर हेर्दाखेरि अति भयानक छ। र तपाईँ र मैले प्रभु यीशु मसीहलाई ग्रहण गरिसकेको छौँ भने हामी बाँच्छौँ। पुरानो नियम प्रभु यीशु मसीह आउनुहुनुभन्दा पहिला, क्रुसमा बलिदान हुनुहुनुभन्दा पहिला कति वर्ष बिते, र प्रभु यीशु मसीह आउनुभएको अहिले लगभग 2000 वर्ष हुँदैछ। यीशु मसीह आउनुहुनुभन्दा पहिला यीशु प्रभु यहुदाको कुलबाट जन्मिनु भएको भनेर परमेश्वरको वचनमा लेखेको छ, यहुदाको कुल, र त्योभन्दा पहिला जो अब्राहमको सन्तान हुन्थ्यो, अनि जो आदमको सन्तान हो, सुरुमा आदम। त्यसले गर्दाखेरि त्यहाँदेखि दाउद आउँछ, अनि आउँदै गर्दा दाउद पनि आदमको सन्तानमा पर्छ। दाउद यहुदाको कुलको दाउददेखि प्रभु यीशु मसीह आउनुभयो। त्यसले गर्दाखेरि दाउदको कुलको हो योसेफ पनि, र प्रभु यीशु मसीहको बुवा। त्यसले गर्दाखेरि पुरानो नियमदेखि नै प्रभु यीशु मसीहको सुरु हुन्छ, अथवा आदम र हवादेखि नै, र आदम र हवालाई बनाउनु भन्दा पहिला नै प्रभु यीशु मसीह हुनुहुन्थ्यो। त्यहाँ हामी मान्छेलाई बनाऊ भन्दाखेरि पिता पुत्र पवित्र आत्मा त्रिक परमेश्वर हामी भन्नुभएको छ। परमेश्वर दुईटा तिनटा हुनुहुन्न, एक्लै सिङ्गल परमेश्वर हुनुहुन्छ, तर त्यसमा तीन हुनुहुन्छ, पिता पुत्र अनि पवित्र आत्मा त्रिक परमेश्वर। उहाँले मान्छेलाई हामीले आफ्नै स्वरूपमा बनाउनु पर्छ भनेर पिता पुत्र अनि पवित्र आत्मा त्रिक परमेश्वरले भन्नुभयो, सल्लाह गर्नुभयो र मान्छेलाई बनाउनु भयो। अब आदम र हावाको सुरुदेखि जन्मदेखि यता हामीले हेर्दाखेरि व्यवस्थाहरू कानुनहरू छ, पुरानो नियममा लडाईँ छ, मार्नु पर्ने स्थिति छ, लडाईँ हुन्थ्यो, साटो फेर्नु पर्थ्यो, शत्रुलाई मार्नु पर्ने थियो। अब नयाँ नियममा जसै प्रभु यीशु मसीह क्रुसमा बलिदान भइसक्नु भयो सारा पृथ्वीको लागि, अब पृथ्वीको हरेक पापी धर्मी हरेक मान्छेको लागि हरेक व्यक्तिको लागि प्रभु यीशु मसीह क्रुसमा बलिदान भइसक्नुभयो। अब हामीले कोही मान्छेलाई मार्न सक्दैनौँ, बदला लिन सक्दैनौँ। पुरानो नियममा अरूलाई मारेर आफू बाँच्ने नियम थियो, परमेश्वरले त्यसरी राखिदिनु भएको त होइन, तर मान्छेको स्वभावले गर्दा मान्छेमा परमेश्वरको ज्ञान परमेश्वरले पहिल्यै दिनुभएको छ, तर मान्छेले जानी बुझिकन स्वार्थी काम गर्ने हुँदा, जानी बुझिकन, अहिले हामीले 13 अध्यायमा जुन पढ्यौं, यो नगर्नु त्यो नगर्नु भन्ने व्यवस्थाको कुराहरू है, थाहा छ मान्छेलाई यसरी गर्नु हुँदैन भनेर, अर्काको चिजको लोभ गर्नु, चोर्नु, राट्नु गर्नु है, तर मान्छेले जानी जानी मौका पाएपछि गर्ने हो, हेप्नु पाए सक्यो भने, र त्यो नगर्नुको लागि प्रभु यीशु मसीहलाई ग्रहण गरिसके त्यो स्वभाव हामीमा हुन्छ। अब नयाँ नियममा चाहिँ हामीले पढ्दाखेरि आफूलाई मार्नु भनेर पाउँछौ, कलसी 3:5, अनि अशुद्ध पापहरूबाट जोगिनु पर्छ, आफैले आफूलाई जोगाउनु, आफै जोगेर आउने चाहिँ होइन, आफूले सङ्घर्ष गर्नुपर्छ, नगर्ने कुरो, नबोल्ने कुरो, नसोच्ने कुरो, नखाने कुरो, नजाने ठाउँमा नजाने, आफूले नियन्त्रण गर्नुपर्छ, गति छाड्नु हुँदैन है, परमेश्वरले बचाउँछ कि बचाउँदैन भनेर त्यस्तो गर्नु हुँदैन, आफूले सक्ने काम आफै गर्नुपर्छ। अब नयाँ नियममा आफूलाई मार्नुपर्छ, आफूलाई मार्नु भनेको भने आफ्नो आत्महत्या गर्नु भनेको होइन, तर आफूभित्र भएको अधर्म पाप नगर्नु पर्ने काम गर्नु लगाउने विचार आउने विचार होइन, आफ्नो इच्छाअनुसार खाने गर्ने बोल्ने यस्तो कुरालाई आफूले नियन्त्रण गर्नुपर्छ भनेको, मार्नु भनेको नियन्त्रण अथवा मार्नै हो। अब म खाँदिन, गर्दिन, बोल्दिन इत्यादि नगर्नु पर्ने काम, यो काम गर्दा मलाई आफ्नै घरको मान्छे दुश्मनी हुन्छ, सरकार समाज कानूनले भेट्छ, परमेश्वरले पनि दण्ड दिनुहुन्छ भन्ने कुरो जान्नुपर्छ। र पुरानो नियममा भएको कुरालाई हामीले लिएर नयाँ नियममा चाहिँ लडाइँ गर्नुपर्छ, संख्या बढेपछि हामीले राज्य गर्नुपर्छ, संख्या बढेपछि अरूलाई बदला लिनुपर्छ, परमेश्वरलाई नमान्ने मान्छेलाई सजाय दिनुपर्छ, दण्ड दिनुपर्छ, कारवाही गर्नुपर्छ, अपमान गर्नुपर्छ अथवा मार्नुपर्छ है, त्यस्तो चाहिँ छैन। प्रभु यीशु मसीहको जन्म पछाडि सारा पृथ्वीले उद्धार पाउनुको लागि प्रभुले सबै मान्छेको लागि मुक्तिको ढोका खोल्नुभयो। त्यसले गर्दा कसैलाई हामीले न्याय गर्नु हुँदैन, सबैले जसले प्रभु यीशुको नामलाई लिन्छ उसलाई परमेश्वरले क्षमा गर्नुहुन्छ। त्यसले गर्दा हामीले कसैलाई मार्ने काम मार्ने अधिकार नयाँ नियममा छैन, हामीले बरु आफूलाई सजाय दिने, आफै भाग्ने, लुक्नै पर्छ, आफ्नो आमा बाउले नजानु भने क्षमा जाने, नगर्नु भनेको कुरा गर्ने गरे हुन त जे पनि हुनसक्छ, जोगिनुपर्छ आफै। याकुबको छोरी दिना चाहिँ है आफ्नो उमेरमा 12 दाजुभाइ है राम्री प्यारी छोरीहरू सबैको लागि हुन्छ, तर घुम्नु जाने हुँदा अलिकति बाहिर जाने हुँदाखेरि कस्तो हालत भयो, परिवारमा कस्तो सङ्कट आयो, अब हामी परिवारै मासिन्छौँ भने याकुबले, प्रभुको दयाले परमेश्वरले कसरी बचाउनु भयो, खतरा भयो अर्काले लगिदियो है, कति नराम्रो। त्यही पनि उनीहरू यात्रा गर्दै थिए, केही समयको लागि त्यहाँनिर सिक्किममा उनीहरू बसेका थिए, घुम्न जाने भयो, सधैँ हामीलाई सुरक्षा हुन्छ जस्तो हुँदैन नि, घरको मान्छेले यस्तो गर्दैन, अरूले त त्यहाँको ठुलाबाट हामीले त सखा पारिहाल्यो, कस्तो गाह्रो पर्यो, कस्तो भयानक संकट पर्यो। हुन त प्रभुले बसाउनु भयो, त्यसले गर्दा ऊ घरबाट ननिस्किएको भए कि उसको घरमा आएर कसरी तानेर लाँदैन थियो। हामी सुरक्षाको घर प्रभु यीशुको अनुग्रहमा रहिरहनु पर्छ, अनुग्रहको घरमा, अनि जोगिन्छौ। हामी आफै गति छाड्छौँ, बाहिर निस्किन्छौँ, पाप सम्झन्छौँ, पाप गर्छौँ है, लापरवाही गर्छौँ भने हाम्रो सुरक्षा हटेर जानु सक्छ। जस्तै अरू देशमा जहाँ पनि चेलीबेटीहरू सुरक्षामा रहेको हुन्छ, सुरक्षामा रहनु पर्ने हुन्छ, त्यस्तै हामी पनि परमेश्वरको दुली जोगिनुपर्छ, परमेश्वरको लागि पवित्र सिँगारेको दुली भएर बसिरहनुपर्छ। मण्डली भनेको दुली भनेको विषयमा, त्यसले गर्दा तपाईँ र म आफूलाई जोगायौँ भने परमेश्वरले जोगाउनुहुन्छ। दानियलले आफूलाई पवित्र राख्नुको लागि दृढ संकल्प गर्यो भनेर दानियल 1:8 लेखिएको छ। र दानियलको जीवनमा सङ्कट परिस्थितिहरू आयो, कस्तो कस्तो आयो हामीलाई थाहा छ त, परमेश्वरले बचाउनु भयो। दानियलले आक्रमण गर्नेहरू उनीहरू आफै पतित हुँदै गए, तर दानियल सुरक्षा सफल, अनि दानियलको उन्नति हुँदै गयो, वृद्धि हुँदै गयो, ओदा अधिकार बढ्दै गयो। दानियललाई पहिलाको राजाले पनि पछि आउने राजाले पनि आदर गर्दै गयो, पद अधिकारी बनायो। दानियल आफैले पद खोजेको थिए र दानियललाई त्यस्तो पद थाहै थिएन। तपाईँ र मैले पनि परमेश्वरको वचन पढ्दै अध्ययन गर्दै पालन गर्दै प्रभु यीशु मसीहलाई हृदयमा आदर गरेर बस्यो भने हामीलाई सरकारले, समाजले, आफ्नै दाजुभाइले, आफ्नै घर परिवारले, कलेज स्कुलतिर, आफ्नो कार्यालय सबैमा परमेश्वरले आशिष दिनुहुन्छ। र यसैलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ। हामी रोमीको 13:8-10 पढ्दा प्रेममा आधारित सबै काम गर्नुपर्छ, अनि चाहिँ हामीले कुनै काम हामीले गर्नुलाई गाह्रो पर्दैन, आफै गर्न सक्छौ। कसैले हामीलाई कानून देखाउनु पर्दैन, डर देखाउनु पर्दैन, र हामीले अरूलाई दुःख दिएनौ भने अरूले पनि हामीलाई दुःख दिँदैन रहेछ त। यसैलाई हामीले आज सफलता र उन्नतिको रूपमा वचन लिन सक्छौ। हामी सबैले हृदयमा प्रभु यीशु मसीहलाई लिउँ, अपनाऊ, मुखले पनि स्वीकार गरौँ प्रभु यीशु मसीहलाई मेरो प्रभु भनेर। हामीले दिनुपर्ने केही छैन, किनभने प्रभु यीशु मसीह सारा पृथ्वीको सबै जाति, भाषा, राष्ट्र, मानिसहरूको लागि धनी गरी सबै ठुला सानाको लागि क्रुसमा उहाँ बलिदान भइसक्नुभयो। हाम्रो काम चाहिँ प्रभु यीशुलाई हृदयले विश्वास गर्ने, मेरो प्रभु भनेर, अनि मुखले पनि प्रभु भनेर स्वीकार गर्ने, त्यति नै हो। यसैलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौँ। प्रेषता, सफलता र उन्नतिको सन्देश सुनिदिनु भएकोलाई धन्यवाद। जय मसीह, नमस्ते।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाई सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: आज म तपाईहरूको ध्यान हिब्रू 10 अध्यायको 38 पदमा खिच्न चाहन्छु। यहाँ यसरी भनिएको छ, तर मेरो धार्मिक जन चाहिँ विश्वासद्वारा बाँच्नेछ। यी शब्दहरू मूल रूपमा हबक्कुक 2 अध्यायको 4 पदमा हामीले पाउँदछौ। प्रेरित पौलले उनको तीनवटा पत्रमा यो कुराहरू प्रयोग गरेका छन्, रोमीको पत्र, गलातीको पत्र र हिब्रू 10 अध्यायको 38 पद। यहाँ यी शब्दहरूको प्रयोग आकस्मिक रूपमा होइन, तर उनले आफ्नो पूर्ण विचारले यो प्रयोग गरेका छन्। रोमीको पूरा पत्र धर्मी चाहिँ विश्वासद्वारा जिउनेछ भन्ने कुरामा आधारित छ। त्यसपछि गलातीमा तिनीहरू जो झुटा शिक्षाबाट बहकिन लागेको बेला तिनीहरूलाई विश्वासद्वारा मात्र धर्मी ठहरिन्छ भनी धर्मशास्त्रीय खण्डन गरी लेखेको थियो। र यहाँ हिब्रू 11 अध्यायमा प्रेरितले यी शब्दहरू विश्वासद्वारा जिउनेहरूको लागि प्रयोग गरेका छन्। यसकारण हिब्रू 10 अध्यायको 38 पदमा हामीले पाउँदछौ, यसले हिब्रू 11 अध्यायलाई विस्तृत बनाउनमा सहायता गर्दछ। किनकि हिब्रू 11 अध्यायमा प्रेरित पौलले विश्वासद्वारा जिउनेहरूको विषयमा बोलिरहेका छन्। उनले उदाहरणको लागि पुरानो करारको समयमा जो विश्वासद्वारा बाँचे र जसले परमेश्वरलाई पछ्याए तिनीहरूलाई प्रस्तुत गर्दछन्। जसरी पौलले ती शब्दहरू निकाले जुन उनले आफ्नो विषयको ठूलो आधारको रूपमा प्रयोग गरेका छन्, जुन विश्वासीहरूको विश्वासको जीवनको बारेमा थियो। आज म तपाईँहरूसँग हिब्रू 11 अध्यायको विश्वासीहरूको विश्वासको जीवनको कुराकानीसँग बिताउन चाहन्छु। आज म तपाईँहरूसँग यी कुराहरूको विषयमा विचार गर्नेछु। हिब्रू 11 अध्यायको पहिलो खण्डको बारेमा बताउन चाहन्छु। हामीले यो याद गर्नुपर्दछ कि पौलले हामीलाई जानकारी दिँदैछन् कि विश्वास चाहिँ एउटै औजार हो। त्यसै गरी हिब्रू 11 अध्यायबाट तिनले भन्दछन्, विश्वास एउटा औजार हो जसबाट परमेश्वरका मानिसहरूले विश्वास गरे, त्यस अनुसार काम गरे र तिनीहरूको समयमा त्यसै अनुसार जीवन बिताए। यहाँ हिब्रू 11 अध्यायको 2 पदमा तिनले भन्दछन्, किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। र 3 पदमा उनले भन्दछन्, विश्वासद्वारा हामी बुझ्दछौ कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो। र हिब्रू 11 अध्यायको पूरै खण्डमा हामीले पौलले विश्वासद्वारा जिउने मानिसहरूको जीवनको व्याख्या गरेका छन्। विश्वासद्वारा र विश्वासले मात्र भनी भनेका छन्। र उनले यो देखाउँदैछन् कि विश्वास चाहिँ साँच्चै नै औजार हो जुन यो परमेश्वरद्वारा मानिसलाई दिएको हो। तिनीहरूले विश्वास प्राप्त गर्नुको परिणाम तिनीहरूको विश्वास गर्न सफल भए। तिनीहरू परमेश्वरको निम्ति कार्य गर्न र जिउन सफल भए र त्यही समयमा उनको इच्छा अनुसार जिउन सफल भए। यसको अर्थ विश्वास चाहिँ प्राकृतिक नियम भन्दा माथिको औजार हो जुन हिब्रू 11 अध्यायको 1 पदले भन्दछ, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदिएका कुराको दृढ भरोसा हो। यहाँ विशेष जोड दिएको कुरा चाहिँ विश्वासको कार्य हो कि विश्वासले के गर्दछ, कि विश्वासले के गर्न सक्दछ। यो केवल औजार मात्र होइन, तर यो प्राकृतिक नियम भन्दा माथिको भनी देखाउँदछ। पौलले सिकाउँदैछन्, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो जुन उसले देख्दछ। यसकारण यहाँ विश्वास चाहिँ प्राकृतिक नियम भन्दा माथिको औजार हो भनी जोड दिदछ र जसले विश्वासीहरूको हृदय र जीवनमा काम गर्दछ, जसले उनको अगाडि राखेको कुरा माथि विश्वास राख्नमा सहायता गर्दछ र नदेखिएका कुराको दृढ भरोसा हो। यो शब्दलाई फेरि एकपल्ट हेरौँ कि विश्वास चाहिँ आशा राखिएका कुराको निश्चयता हो जुन विश्वास भविष्यमा आशा राखिएका कुराको वर्तमानको यथार्थता हो। उदाहरणको लागि स्वर्गलाई लिऊ जुन विश्वासीहरूले भविष्यमा प्राप्त गर्न जाँदैछन् र त्यो उनीहरूको लागि एउटा आशा हो, तर यो वर्तमान यथार्थतामा दिएको छ किनभने विश्वासले परमेश्वरको आज्ञामा काम गर्दछ र भविष्यमा पूरा हुने कुरामा आशा गर्दछ जुन ती स्वर्ग र अनन्त जीवनको बारेमा हुन्। यसकारण परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा विश्वासले अपनाउँदछ। यसकारण विश्वासले कुनै प्रकारको प्रतिज्ञा जुन चाहिँ परमेश्वरले गर्नु भएको कुरा वर्तमानमा विश्वासीहरूले हासिल गर्न सक्दैनन्। अब हामी पहिलो पत्रुस 1 अध्यायको 8 पदलाई हेरौँ। त्यहाँ तपाईँ विश्वासीहरू र विश्वासको र परमेश्वरको सन्तान जसले के विश्वास गर्दछ र के कुरामा भरोसा गर्दछ र के कुरामा आशा गर्दछ भन्ने सन्देश तपाईँले पाउन सक्नुहुन्छ। यसरी भन्दछ, तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्दछौ, जुन उहाँ प्रभु स्वयं हुनुहुन्छ। विश्वासीहरूले परमेश्वरलाई प्रेम गर्दछन्, तर उहाँले कसैलाई प्रेम गर्नुहुन्छ जसलाई उहाँले कहिल्यै देख्नु भएको छैन, किनभने विश्वास प्राकृतिक नियम भन्दा माथिको औजार हो। त्यसले विश्वासीहरूलाई धर्मशास्त्रमा प्रकट हुनु भएकोमा कसैमाथि जसलाई उसले कहिले देखेको छैन, यद्यपि उहाँमाथि उसले विश्वास गर्न सफल हुन्छ र प्रेम गर्न सफल हुन्छ र त्यो व्यक्तिमा भर पर्दछ जुन प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। फेरि यो पद पढ्न चाहन्छु, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्दछौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँदछौ। यसमाथि विचार गर्नुहोस्, जसले उद्धार पाएका छैन र विश्वासी होइनन् कसरी उसले यो गर्न सक्छ? कसैमाथि विश्वास गर्नु उसलाई कहिल्यै देखेको छैन, कसैलाई प्रेम गर्नु जो तपाईँको नजिक आउनु भएको छैन र कसैमा आनन्द मनाउनु जसलाई तपाईँले कहिल्यै देख्नु भएको छैन। यद्यपि यो परमेश्वरको सन्तानको अनुभव हो, कोही व्यक्ति जसले ख्रीष्टलाई प्रेम गर्दैन तिनीहरूले मुक्ति पाएका छैनन्, तर त्यो व्यक्ति जसले मुक्ति पाएको छ त्यसले ख्रीष्ट येशूलाई प्रेम गर्दछ र जसको हृदयले आत्माले र समझले उहाँमा भर पर्दछ, उहाँमा भरोसा राख्दछ। यसकारण यी शब्दहरूको स्पष्ट र व्यक्तिगत उदाहरण जुन चाहिँ विश्वास र विश्वास गरिएको आशा राखिएको कुराको निश्चयता हो। यसकारण विश्वास नदेखिएका कुराको दृढ भरोसा हो। यसकारण यो प्राकृतिक नियम भन्दा माथिको औजारले हृदयलाई नदेखिएको कुराको विश्वास दिलाउँछ। परमेश्वरको सम्बन्धमा, मुक्तिको सम्बन्धमा हृदयलाई नदेखेको कुराको विश्वास दिलाउँदछ। यी सबै प्रतिज्ञाहरू जुन विश्वासीहरूलाई विश्वासको माध्यमबाट प्रदान गरिएको छ र विश्वासीहरू यी नदेखिएका कुरामा दृढ भरोसा राख्दछन् र यी कुराहरू स्वीकार गर्दछन् कि एक दिन उहाँले तिनीहरूलाई सहायता गर्नेछन्। यसको अर्थ वास्तवमा विश्वास प्राकृतिक नियम भन्दा माथिको मुक्ति दिने औजार हो। फेरि हिब्रू 11 अध्यायको एक पदले भन्दछ, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो। यहाँ विश्वास चाहिँ मुक्ति दिने औजारको रूपमा भनिएको छ, जसले आशा राखिएका कुराको निश्चयता र नदेखिएका कुराको दृढताको भरोसा गराउँदछ। त्यसपछि हामी यसलाई वस्तुको रूपमा देख्न सक्छौ। कसैले तपाईँलाई भन्न सक्छ, विश्वास भनेको अँध्यारोमा हानेको तीर हो, यद्यपि त्यो नचाहिने कुरा हो। जुन विश्वास त्यो होइन, तर विश्वास जहिले पनि त्यो चिज हो जसमा केही कुरामा भर पर्न सकिन्छ। जसरी हाम्रो परमेश्वर र मुक्तिदाताले हाम्रो बीचमा धर्मशास्त्रको सत्यता प्रकट गर्नु भएको छ कि ख्रीष्ट स्वयं त्यो साधारण विश्वासको वस्तु हुनुहुन्छ। जसरी प्रेरित 16 अध्यायको 31 पदमा पौलले फिलिप्पीको झ्यालखानाको हाकिमलाई उद्धार पाउनलाई मैले के गर्नुपर्छ भन्ने प्रश्नको उत्तरमा भन्दछन्, प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईँले उद्धार पाउनुहुनेछ। यसकारण विश्वास चाहिँ बचाउने औजार हो, किनभने यसले विश्वासीहरूलाई उहाँ क्रुसमा मर्नुभयो, त्यसै गरी धर्मशास्त्रमा उल्लेख गरेका छुटकाराको ठूलो काम उहाँले गर्नुभयो र उहाँमा भरोसा राख्न जुन उहाँ अदृश्य ख्रीष्टमा रहनलाई यसले स्वीकार गर्दछ। जो उहाँको नजिक आउनेछन् तिनीहरूलाई उहाँले अँगाल्नुहुन्छ। यसकारण विश्वास बचाउने औजार हो। एफिसी 2 अध्यायको 8 पदले भन्दछ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ। विश्वास जसले बचाउँदछ त्यो सधैँ हाम्रो ख्रीष्ट येशू र उहाँको कार्यमा केन्द्रित हुन्छ। त्यहाँ विश्राम लिनुहोस्, उहाँमा भर पर्नुहोस्, जसरी उहाँले आफ्नो सुसमाचारमा परमेश्वरको उदेकको अनुग्रहको बारेमा हामीलाई प्रकट गर्नुभएको छ। यो विचारणीय छ जुन प्रेरित पौलले यहाँ हामीलाई भन्दछन् कि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। साँचो गवाही चाहिँ तिनीहरूले निरन्तर प्रयत्न गरे र अन्त्यसम्म तिनीहरूले जित हासिल गरे। यसकारण विश्वास अदृश्य हो र यसलाई देख्न सकिँदैन। विश्वास परमेश्वरद्वारा दिइएको अदृश्य र प्राकृतिक नियम भन्दा माथिको गुण हो, जसलाई हृदयमा उत्पन्न हुँदछ, जसमा व्यक्तिगत रूपमा अघि बढ्दै जानु पर्दछ र अन्त्यमा महिमामा पुग्दछौ। आज म प्रार्थना गर्दछु कि परमेश्वरले तपाईँलाई विश्वास भनेको के हो भनेर उहाँको वचनद्वारा सिकाउनु भएको होस् र उहाँले तपाईँलाई ख्रीष्ट येशूमा विश्वास गर्नलाई आजदेखि उहाँलाई आफ्नो मुक्तिदाता र छुटकाराको रूपमा ग्रहण गरी उहाँमा भर पर्न विश्वास प्रदान गर्नु भएको होस्।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशु ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

ओसवाल्ड च्याम्बर्स सुसमाचार प्रचारक साथै शिक्षक भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।

नमस्ते नमस्ते आदरणीय मित्र दुवै हात जोडेर आज तपाईलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। एकजना मानिसको वास्तविक रूप कति बेला प्रकट हुन्छ, मानिसको भित्रको अवस्था कुन बेला प्रकट हुन्छ, हामीले यदि यो कुरा जान्न सक्यौं भने हामी सबैबाट शिष्ट र सद्व्यवहार गर्न सक्नेछौ। यही महत्वपूर्ण विषयलाई लिएर आज म तपाईसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। भर्खरै हामीले आत्मिक यात्रा लघु पत्रिकाको नयाँ अंक प्रकाशित गरेका छौ। यदि आजसम्म तपाईँले यो नयाँ अंक पढ्ने अध्ययन गर्ने अवसर पाउनु भएको छैन भने आज नै हामीलाई एउटा पत्र लेख्नुहोस् र हामी तपाईँलाई यो 64 पानाको लघु आत्मिक यात्रा पत्रिका उपहार स्वरूप पठाइदिनेछौ। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना अवश्य नै यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनु सधैँझै आज पनि एउटा मधुर अर्थपूर्ण गीत भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार

0: आज हामी चारैतिर समानता, सुविधा, हक, अधिकारका लागि मानिसहरू चिच्याइरहेको, कराइरहेको सुन्छौं। यसका निम्ति आन्दोलन नै चलिरहेको हामी देखिरहेका छौं। हो, सबै मानिसले समान अधिकार पाउनुपर्छ। यो संसारमा कसैलाई अन्याय गर्नु हुँदैन, शोषण गर्नु हुँदैन। जसको शक्ति उसैको भक्ति भन्ने सिद्धान्त मिल्काउनुपर्छ, किनकि परमेश्वरको नजरमा सबै मानिस बराबर छन्। कोही सानो र ठूलो छैन। तर दुःखको कुरा छ कि आज संसारमा उचित न्याय छैन। बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्री हुँदैन। यो मैले बनाएको कुरा होइन, तर हाम्रो परम्परामा प्रचलित उखान हो। बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्री हुँदैन। मानिसको मन र विवेक किन यस्तो भएको छ? यसको एउटै कारण छ, मानिस अति नै भौतिकवादी भएको छ। आफ्ना सृष्टिकर्ता परमेश्वरलाई परतिर पन्छाएर मानिस आफ्नो जीवनको आफै ईश्वर हुन खोजेको छ। पवित्र ग्रन्थ बाइबलले भन्छ, मानिस जन्मदेखि नै पापी हुन्छ। सुन्ने बित्तिकै हाम्रो मन र हृदय खराङ्ग हुन्छ। भर्खरै जन्मेको सानो शिशुमा पनि पाप हुन्छ भने मैले भन्दा सायद तपाईँलाई विश्वास नलाग्ला। यस्तो कुरा सुन्दा हुन सक्छ तपाईँलाई तर्कयुक्त रिस पनि उठला, तर जीवित परमेश्वरको यो वचनले यो कुरा भनेको छ। मानिस पाप गरेर पापी मात्र भएको होइन, तर उसको स्वभावमा नै पाप हुन्छ। जीवनमा अघि बढ्दै जाँदा उसले अझै पाप गर्दै जान्छ। पाप गर्न कसैले कसैलाई सिकाउनु पर्दैन, त्यो स्वाभाविक रूपले हाम्रो जीवनमा गाँसिएको हुन्छ। मानिसमा यस्तै पापी स्वभाव भएको कारण उभित्र स्वार्थी भावना र विचारहरू पनि हुन्छन्। मानिसले धेरैपल्ट आफ्नै फाइदालाई मात्र विचार गर्छ। संसारमा जति पनि समस्याहरू छन् ती सबै स्वार्थकै कारण उत्पन्न भएका हुन्छन्। कसैको व्यक्तिगत स्वार्थ, कसैको राष्ट्रिय स्वार्थ, कसैको गुटबन्दी स्वार्थ, कसैको सामूहिक स्वार्थ, यस्तै प्रशस्त कुराहरू। कहिलेकाहीँ सोच्ने गर्छु, यदि परमेश्वरले पनि स्वार्थी विचार लिएर मानिससँग पक्षपात गर्नुभयो भने कति मानिसहरूको अवस्था त कस्तो भयानक हुन्थ्यो होला। विचार गर्नुहोस्, यदि परमेश्वरले संसारको कुनै भागमा हावा चल्न बन्द गरिदिनु भए कस्तो अवस्था हुन्छ, वा कुनै कुनै भागमा पानी पर्नै बन्द गरिदिनु भए के होला। तर परमेश्वरले त्यसो कहिले पनि गर्नुहुन्न, किनकि उहाँ कुनै विशेष जाति वा देशको राष्ट्रको परमेश्वर हुनुहुन्न, उहाँ सबैका परमेश्वर हुनुहुन्छ। तपाईँ र मेरो पनि परमेश्वर हुनुहुन्छ। यो कुरा हामीले बुझ्न सक्यौं भने हामी सबैलाई प्रेम गरेर, सबैलाई सहेर, अरूलाई क्षमा गर्दै जिउन सक्नेछौं। पवित्र ग्रन्थ बाइबलबाट एउटा वचन पढेर तपाईँलाई सुनाउन चाहन्छु। यो परमेश्वरको वचन हो। परमेश्वरको वचनमा शक्ति हुन्छ, यसले तपाईँको जीवनमा परिवर्तन ल्याउन सक्छ। परमेश्वरले त यतिसम्म भन्नुभएको छ कि उहाँले आफ्नो वचन पठाएर मानिसलाई निको पार्नुहुनेछ। उहाँले त्यो त्यसै भन्नुभएको होइन, तर यस्तो भएकै पनि छ। त्यसैले मेरो आग्रह छ कि मैले परमेश्वरको वचन पढ्दा ध्यान लगाएर सुन्नुहोला। मैले अहिले पढ्न लागेको वचन प्रभु येशूको अमर बाणी हो। बाइबल ग्रन्थ लुका रचित सुसमाचारको 23 अध्यायको 34 खण्डमा यो उल्लेखित छ। येशूले भन्नुभयो, हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस् किनकि यिनीहरूले के गरिरहेछन् सो जान्दैनन्। अब तपाईँको मनमा यो प्रश्न उठ्न सक्छ कि प्रभु येशूले किन यसो भन्नुभयो, वा उहाँले यसो भन्नुपर्ने त्यस्तो कुन स्थिति उहाँलाई पर्यायो। सुन्नुहोस्, म तपाईँलाई बताउँछु। यदि तपाईँले पवित्र बाइबल पढ्नुभएको छ भने येशूले कुन बेला यो कुरा भन्नुभयो भन्ने तपाईँलाई केही थाहा हुन सक्छ। तर येशूको जीवनी पढ्नुभएको छैन भने अब ध्यान लगाएर सुन्नुहोस्, म तपाईँलाई बताउनेछु। येशू यो संसारमा एउटा उद्देश्य लिएर आउनुभयो, पापी मानिसलाई पापको भयानक दण्डबाट बचाउन यस संसारमा उहाँ आउनुभयो। उहाँले सधैँ मानिसलाई भलाइ गर्दै हिँड्नुभयो। सबैलाई सहायता गर्नुभयो, दुखीहरूलाई सान्त्वना दिनुभयो, रोगीलाई निको पार्नुभयो, लङ्गडोलाई हिँड्न सक्ने, दृष्टिविहीनलाई देख्न सक्ने तुल्याउनुभयो। येशूको समयमा कुष्ठरोगको उपचार गर्ने अस्पतालहरू थिएनन्। त्यति बेला त यस्ता रोगीहरूलाई गाउँबाट बहिष्कार गरिन्थ्यो, जंगलमा वा टापुमा कुनै कुनामा लगेर उनीहरूलाई एक्लै राखिन्थ्यो। येशूले त्यस्ता कुष्ठरोगीहरूलाई पनि निको पार्नुभयो। मरिसकेका मानिसहरूलाई येशूले फेरि जीवित पार्नुभयो। मानिसहरूलाई प्रेम र शान्तिमा रहेर जिउने शिक्षा दिनुभयो। उहाँको शिक्षा सुनेर धेरै मानिसहरूको जीवनमा परिवर्तन आयो। दुष्टहरू सज्जन बने, अनैतिकहरू धर्मी बने, दुष्ट पापी चोर बदमाश लुटाहा जड्या मतवाल जुवाडे भ्रष्टाचारी भ्रष्टहरूको जीवन परिवर्तन भए। 3.5 वर्षसम्म प्रभु येशूले मानिसहरूको भलाइ र उपकार गर्नुभयो, मानिसहरूसँग भेटघाट गर्नुभयो, सहायता गर्नुभयो। तर उहाँसित डाहा गर्ने केही धर्मगुरूहरू पनि थिए, जसले झुटो आरोप लगाएर उहाँलाई क्रूसमा टाँगेर मार्ने षड्यन्त्र गरे। सबै मानिसहरू उहाँको विरोधमा एकमुख भए, जुलुस लाएर उहाँको मृत्युको माग गरे। उहाँलाई क्रूसमा टाँगियो, उहाँलाई गिल्ला गरियो, थुकियो, अपमान गरियो। सिपाहीहरूले उहाँका हात र गोडाहरूमा किल्ला ठोकिदिए। अनेक भनाईहरू उहाँले सहनु पर्यो। कुनै अपराध नगरी उहाँले त्यस्तो अपमानजनक मृत्यु भोग्नु पर्यो। एक निर्दोष व्यक्तिले त्यसरी अन्यायपूर्वक दण्ड पाएको देख्दा तपाईँलाई कस्तो लाग्छ? वा यसो भनौ, यदि तपाईँले त्यस्तो अन्यायपूर्वक दण्ड भोग्नु पर्यो भने तपाईँलाई कस्तो लाग्ला? तपाईँलाई सताउने र मार्नेहरूप्रति तपाईँका भावना र विचारहरू कस्ता हुन्छन्? सायद तपाईँ वा म नै त्यो स्थानमा हुनुहुन्छ त्यस्ता मानिसहरूलाई सराप्ने थियौं वा गाली गर्ने थियौं। आफूलाई थाहा भए जतिका गालीका शब्दहरू प्रयोग गर्ने थियौं। तर प्रभु येशूले त्यस्तो केही गर्नु भएन, केही पनि गर्नु भएन। बरु उहाँले भन्नुभयो कि उहाँलाई सताउने, अपमान गर्ने, उहाँलाई मार्ने मानिसहरूले क्षमा पाउन्। क्षमाशील हृदय भनेको यस्तो हुन्छ, आफूलाई सताउनेलाई, दुःख दिनेलाई, आफ्नो हानि गर्नेलाई क्षमा दिनु धेरै गाह्रो हुन्छ। सायद कतिले यसो गर्नुलाई कायरता ठान्छन्, तर यो कायरता होइन, बरु महानता हो। महानता आँखाको बदलामा आँखा वा दाँतको बदला दाँत भन्ने सिद्धान्तले मानिसबाट मानवता खोसेर लैजान्छ। वास्तवमा कसैसँग बदला लिएर कसैसँग साटो फेरेर के नै फाइदा हुन्छ र? यसले भन्नुभयो, तिम्रा शत्रुका निम्ति प्रार्थना गर, ऊ भोकाएको छ भने खुवाऊ, उसलाई क्षमा गर, बदला नलेऊ। मेरो आवाज सुनिरहनुभएका प्रिय मित्र, प्रभु येशूले यस्तो शिक्षा मात्र दिनु भएन, तर उहाँ आफैले आफ्नो जीवनद्वारा यो कुरा सजीव देखाउनुभयो। आज असल शिक्षा दिने मानिसहरू धेरै छन्, तर उनीहरूले आफैले दिएका शिक्षाहरू आफै तोड्दछन्। तर प्रभु येशूले कहिले त्यसो गर्नु भएन। आज पनि उहाँ क्षमाशील हुनुहुन्छ। आफ्नो भूल र अधर्म स्वीकार गरेर उहाँको चरणमा आउनेहरूलाई उहाँले स्वीकार गर्नुहुन्छ। उहाँमा विश्वास गर्ने व्यक्तिहरूबाट पनि उहाँले यही अपेक्षा राख्नुहुन्छ। येशूका विश्वासीहरूले अरूलाई क्षमा गरेर जिउनुपर्छ। बाइबलको सन्देश यही छ, तपाईँ जो वा जे हुनुभए पनि प्रभु येशूले तपाईँलाई चिन्नुहुन्छ। तपाईँको जीवनलाई एउटा नयाँ बाटोमा उहाँले हिँडाउनुहुनेछ। एउटा कुरा याद राख्नुहोस्, क्षमा नदिने स्वभाव पनि रोगको कारण बन्न सक्छ। क्षमा दिनु स्वस्थ जीवन जिउने एक तरिका पनि हो। मनमा कुनै गुनासो गनगन नराखी जिउने जीवन येशूमा सम्भव छ। उहाँमा विश्वास गर्नुहोस् र याद गर्नुहोस्, जीवन तपाईँको हो। आफ्नो जीवनको निम्ति अरू कसैले पनि निर्णय गर्दैन। आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने र निर्णय गर्ने अधिकार, हक र कर्तव्य पनि तपाईँको आफ्नै हो। बिस्तारै समयले मलाई बिदाई दिइसकेको छ, तर आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न र जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्, म जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउ।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: परमेश्वरले तपाईलाई तपाईँको आराम क्षेत्रबाट बाहिर निकाल्न चाहनुहुन्छ। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 36 यहाँहरूलाई स्वागत छ। हामी सबैको सपना हुन्छ, म तिनीहरूलाई दर्शन भन्न चाहन्छु। तिनीहरू हाम्रो दिमागबाट शुरू हुन्छ, तर हामी सबैले हाम्रा दर्शनहरूलाई वास्तविकतामा ल्याउन आवश्यक पर्ने प्रयास गर्दैनौ। जब परमेश्वरले हाम्रो हृदयमा दर्शन राख्नुहुन्छ, उहाँ चाहनुहुन्छ कि हामीले त्यो दर्शनमा काम गरौं। उहाँसँग हाम्रो लागि योजना छ र उहाँ त्यो सफल भएको हेर्न चाहनुहुन्छ। हाम्रो दर्शनमा कार्यवाही गर्न, हामीलाई उत्प्रेरित गर्न परमेश्वरले प्रयोग गर्न सक्ने एउटा तरिका भनेको हाम्रो वर्तमान जीवन शैलीसँग हामीलाई असहज महसुस गराउनु हो। उहाँले हाम्रो आरामलाई बाधा पुर्याउने कामहरू गर्न सक्नुहुन्छ। पहिले हामीलाई सजिलो लाग्ने कुराहरू अब भारी लाग्न थाल्छ। हाम्रो जीवनका दिनचर्याहरू जुनमा हामी सन्तुष्ट थियौं, अब हामीलाई सन्तुष्ट पार्ने देखिँदैन। तपाईँ सोचिराख्नु भएको होला, म अहिले किन मेरो जीवनका ती क्षेत्रहरूमा असहज महसुस गरिरहेको छु जुन पहिले गर्दा मलाई आनन्द लाग्दथ्यो। यो हुन सक्छ किनभने तपाईँ आफ्नो जीवनको त्यस्तो क्षणमा हुनुहुन्छ जहाँ तपाईँ अगाडि बढ्ने समय आएको छ र परमेश्वरले तपाईँको जीवनमा भएको देख्न चाहनु भएको विकास तपाईँको आरामदायी जीवन शैलीको सामना गरिरहेको छ। मूसा त्यस्तो व्यक्तिको उत्कृष्ट उदाहरण हुन् जसलाई परमेश्वरले उनीहरूको आराम क्षेत्रबाट बाहिर निकालेर एउटा यस्तो ठाउँमा सार्नुभयो जुन उनी पहिले प्रयोग गरेको भन्दा धेरै फरक थियो। हिब्रूको पुस्तक 11:24-26 पद, जवान भएपछि विश्वासद्वारा मूसाले फारूकी छोरीका छोरा कहलाएन इन्कार गरे, पापको क्षणिक सुख भोग्नुभन्दा बरू परमेश्वरका मानिसहरूसँग थिचो मिचोमा पर्न तिनले रोजे, मिश्र देशको धन सम्पत्ति भन्दा क्रिस्टको निम्ति निन्दित हुन तिनले मूल्यवान सम्पत्ति ठाने, किनभने तिनले आफ्नो दृष्टि इनामतिर लगाएका थिए। प्रिय श्रोता, मूसा मिश्रमा धेरै आरामदायी जीवन बिताइरहेका थिए। उनको जीवन दरबारमा बस्ने राजकुमारले अनुभव गर्ने विलासी जीवनले भरिएको थियो, तर उनी सन्तुष्ट थिएनन्। परमेश्वरको सेवा गर्ने साँचो हृदय भएको व्यक्ति यस संसारका चिजहरूको लागि बाँच्दा कहिले सन्तुष्ट हुँदैन। परमेश्वरले मूसालाई यस संसारबाट नभएका पुरस्कारहरू प्राप्त गर्ने दर्शन दिनुभयो। तिनीहरू भविष्यको संसारबाट हुन् जहाँ यीशुले पृथ्वीको राजाको रूपमा शासन गर्नुहुनेछ। भजन संग्रहको पुस्तक 39:7, अब हे परम प्रभु म के को निम्ति प्रतीक्षा गर्दछु, मेरो आशा त तपाईँमा नै छ। परमेश्वरले मूसालाई उनको आराम क्षेत्रबाट बाहिर निकाल्नुभयो र एउटा यस्तो ठाउँमा ल्याउनुभयो जहाँ उनले इस्रायलका सन्तानहरूलाई मिस्रबाट निकालेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमिमा डोर्याउनको लागि एक विशेष बोलावट पूरा गर्नेछ। उनको आरामलाई दर्शनले प्रतिस्थापन गर्यो। प्रसिद्ध दार्शनिक राल्फ वाल्डो इमर्सनले एकपटक भनेका थिए, जुन काम गर्न तिमी डराउँछौ त्यही गर, साहस भनेको डरको अभाव होइन, बरु डर भन्दा अरू केही महत्वपूर्ण छ भन्ने निष्कर्षमा पुग्नु हो। प्रिय श्रोता, आफ्नो दर्शन पछ्याउन साहस चाहिन्छ, फरक हुन साहस गर्नुपर्छ। यसको लागि जे सहज थियो त्यो छोडेर अज्ञातमा जान आवश्यक छ, तर यो बाटो रोज्नेहरूले आफ्नो जीवनमा ठूलो विजय हासिल गर्छन्। मानिसहरू आफ्नो आराम क्षेत्रभित्र बस्ने भने विरलै आफ्नो लक्ष्यमा पुग्छन्। जीवनमा लगभग सबै ठूला सफलताहरूको लागि हामीले केही फरक गर्न आवश्यक छ जुन कुरामा हामी परिचित छैन। पहिलो पत्रुसको पुस्तक 1:6-7, तिमीहरू यसैमा रमाउँछौ यद्यपि अहिले थोरै समयको निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नु पर्दछ, आगोबाट खारिने तर नष्ट भएर जाने सुन भन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा महिमा र आदरको योग्य बनोस्। प्रिय श्रोता, तपाईँको जीवनको लागि के उत्तम छ भन्ने कुरा परमेश्वरलाई थाहा छ र उहाँको इच्छा तपाईँलाई यस्तो यात्रामा लैजानु हो जसले तपाईँको जीवनमा धेरै आशिषहरू ल्याउनेछ। के तपाईँ परमेश्वरले तपाईँको लागि योजना बनाउनु भएको भविष्य अनुभव गर्न आफ्नो आराम क्षेत्र छोड्न तयार हुनुहुन्छ? तपाईँको सपनालाई सिरानीमा नछोड्नुहोस्, तर त्यसलाई पूरा गर्न कदम चाल्नुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: आछी नेना दीको दो निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। जीवो उमेर परमेश्वर या तपने प्रेमको जय मसी। जोजो लपाजी अमृता महर्जन स्पार्क माई फेथ यो भाग 26 के छिसक सिदन लसको छ। क्रिस्टियन ते के प्राय जिन्या र दसोया उमेरिया मनुदेह बारे पूर्व धारणा दै इम्स आत्मिकी परिपक्वता प्राप्त याए तस्क ल्याम तका त्यागे अलेक पिर द ओ स्वया अप्प उमेरिया पिन्त गुब्ले गुब्ले उच्च स्तरीय ज्याया फैमुखु वो प्रदर्शनिया फैमुखु कथ क्या गुया यो पिनियन मेपिन थौजी छिलिसे इनय तेनगु छुधासा जी अब परमेश्वर जीगु घनिष्ठ स्वापु देखि बोले थुकी युग्या वचे या त पुवङ्क हे पोते लेफु छ्यादासा जीवो उमेर स्वया अप्प परमेश्वर लिसे स्वापु हे जीवो प्रभावकारी सेवा यायगु क्षमता निर्धारण यही ल्याम मनु गुब्ने न प्रभावकारी अगुवा जुई फैमुखु दैगु परम्परागत धारणा ख छ्यादासा इम त बालापी अगुवा जुई त मागु आत्मिकी परिपक्वता अभाव दु पी कथ गाईगु यही बुद्धि उमेर लिसे वै धकाया झी त धया त गुदु थो तर्कया समस्या छुधासा जी परमेश्वर लिसे स्वापु टेबले झीस थगु बाहेक मेगु ज्ञान या स्रोत तक्क ठेङ्के फै झीस परमेश्वर पाखे ज्ञान काए त सक्षम जुया चुना उगु सुन मनुया बुद्धि स्वया यो कुहे त ध चाहे वो गुलिन द माना चोसा यो पि यनमि पि समुएल इसैया थक्या मध्य सुन इजरायलिया जुजु लैला धका स्वया वङ्गु इले इसै न थ नाप्पा मकाए त वयागु न्योनी हल अन समुएल इफि फुक्कसित अस्वीकार्या त सक्ले अजुजाल परमेश्वर जुजु देखु म छिज कमका दावत ख नापागु समुएल जिन्खुगु अध्याय नेगु पत्के धा त गुदु तर परमप्रभु समुएल या त धया दिल वो तीम जुसा अले वो तस्क बालम जुसा वयागो वास्ता याए मते वो जुजु जुई त ल्यम मखु छादासा मनु तेस ला ख्वा सोया बिचा याना यै तर परम प्रभु नुग सोया बिचा याना दि दाऊ झिरनिसे झिन्या र द जुईमा उकि वया त जुजु अभिषेक याए त तस्क छि धम जुजु जुगु धारणा याना त गुख यो पिनियन मेपि अवश्य न वो छम तदिकम दाजु बालागु विकल्प जुइफु तर जब परमेश्वर दाऊद या त इजरायल या भावी जुजु नियुक्त याएगु यी निर्देशन याबले परमेश्वर छु या नाचुनागु दु धकास्यु लिपा इजरायल या फुक्क सेना गोलिया थना ग्याबले दाऊद वोलिसी रुया त उत्सुक जुल दाऊद के सेना या सैन्य जुजु जुया छुन अनुभव मधु अले वो सैनिक कवच मफु अले एसा गोलियत या त स्यात परमेश्वर या त विश्वास याहब म वोहे ख उमेर दाथे गुकथ छु महत्व मधु धैगु थो छगु त धगु उदाहरण ख परमेश्वर या त विश्वास याइगु वेकया शक्ति छेले बोले सेवकाई प्रभावकारी जुई यपिङे निमिपी मरियम यशु या त बुइकु बोले झिन्पेर द दुम जुईमा तका अनुमानिया गुदो परमेश्वर वोया छमझक्क क्या भुइके त परिपक्क मिसा ल्याउगु ख बरु तस्क ल्याम मिसा मजा ल्याउगु ख स्वर्गदूत मरियम थ्यावया पवित्र आत्मा गर्भधारण तेगु सहमति व्याधि लाधका यन बले मरियम विश्वास याना लिसम्बिल लुका छगो अध्याय स्विच्छाको पत्य ध्यात गुदो अले मरियम म धाल सोयादी जिला परमेश्वर या भाती जक ख छी तयारी थे हे जित जुईमा अले स्वर्गदूत लिहा हुन मरियम थे यको ख्रिस्टेन त ल्याम बले आत्मिकी परिपक्वता थिनी पावल तिमोथी त झिनफ्र निसे निया र द दुब्ले निसे सल्लाह बिगु सुरु या त आत्मिकी परिपक्वता उमेर कोछी फैमुखु विचा यायमागु मेगु यको खत दु थकरिपी मनुतेस आज चाहे पुगु सेवा याइफु बाइबलले ठुकिया उदाहरण अब्राम ख गुमसिन नेपेर द दुब्ले सेवकाइया नीति ततुगु ख अले मोसा गुमस्या चेर द दुब्ले इजरायली ते त मिश्र पिनी यङ्के त बुद्धि यङ्कल वृद्ध मनु तेस ख्रिस्ट्या शरीर त धङ्गु योगदान बि पयासुङ्गु दु छादास इम्के नापाङ्गु तेका त गु अनुभव दु उगुकिया त इम्स मेपिङ लिसेन इनी फै यो पिनियन मेपिङ छगु बनाइदु सुयागु फापा सुया न याए मते सुया त वयागु उमेर्या आधारे शक्तिशाली सेवायाट सक्षम धका न्याय याउ पाखे जी तस्क होसियार जुईमा मनु त्यस परमेश्वरिया ज्या याई बोले वयागु उमेर यागु हे जुसा व छु या फु धैगु या सीमा मधु थोयागु वचन नेनादी कुनी छिसकसित न परमेश्वर सवाबीमा जय मसी नेनामिपी छिम्स नकतिन हे जक बाइबलिया प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादीम सोमन भिक्टर चोयादीको हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
2: जय मसी तथा नमस्कार। TWR नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। विवाहको मूल योजना। यसै कारण मानिसले आफ्ना आमा बुवालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। उत्पत्ति 2:24। विवाह गर्न सजिलो छ, विवाहित रहन गाह्रो छ। खुशी साथ विवाहित रहिरहनु जीवनको सबैभन्दा ठूलो चुनौती हो। किन? धेरै कारणहरू छन्। अवास्तविक अपेक्षाहरू, स्वार्थ, एकअर्कासँग खुला र सत्य कुराकानी गर्न अस्वीकार गर्नु, सम्झौता गर्न र क्षमा गर्न सक्ने क्षमताको कमी हुनु र अरू थुप्रै कारणहरू हुन सक्छन्। ग्रीक दार्शनिक सुकरातलाई एकपटक एक युवकले विवाह गर्नुपर्छ भनेर सोधेका थिए। सुकरातले जवाफ दिए, तिमीले जे गरे पनि पछुताउनेछौ। ग्यारी स्माइलीले भने चाहिँ, विवाहको सबैभन्दा कठिन वर्षहरू विवाह पछि आउने वर्षहरू हुन्। विवाह गर्नु एउटा उत्सव पक्कै हो, तर विवाहित रहनु चाहिँ ठूलो उपलब्धि हो। कसै कसैको सन्दर्भमा यो जीवनको सबैभन्दा ठूलो र बहुमूल्य उपलब्धि हुन पुग्छ। विपरीत लिंगको व्यक्तिप्रतिको अप्रतिरोध्य आकर्षण, जुन शारीरिक र भावनात्मक रूपमा हाम्रो निम्ति अपरिहार्य छ। किन त्यही व्यक्तिसँग मिलेर बस्न गाह्रो हुन्छ वैवाहिक सम्बन्धमा? साथी, जब हामी कुनै मेकानिकल सामान खरिद गर्छौं, सामानसँगै हामीलाई निर्देशन पुस्तिका पनि दिइएको हुन्छ नि। जब त्यो मेसिनले राम्रो काम गर्दैन, तब हामी म्यानुअल पढ्न थाल्छौं कि कसरी यो मेसिन चल्ने रहेछ भनेर। त्यो सामान वा मेसिन बनाउने कम्पनी वा मानिसलाई भन्दा राम्रोसँग अरू कसलाई थाहा हुन्छ र कि त्यो मेसिन कसरी चल्छ भनेर? होइन, विवाह बनाउनु हुने परमेश्वरको म्यानुअलमा फर्केर खोतल्छौं भने हामीले विवाहको उद्देश्य र किन परमेश्वरले हामीलाई एकअर्काप्रति आकर्षित हुने गरेर डिजाइन गर्नुभयो भन्ने बारेमा धेरै कुरा थाहा पाउन सक्छौ। विश्वास गर्नुहोस् या नगर्नुहोस्, लैंगिकताको ऐतिहासिक लड़ाई शताब्दीदेखिको गलत प्रेमीको परिणाम मात्र हो। परमेश्वरले तपाईंलाई दुखी बनाउनको लागि तपाईँको जीवन कसैसँग बाँड्ने वा बिताउने इच्छा तपाईँको हृदयमा राख्नु भएको थिएन। बरु उहाँले तपाईँलाई सृष्टि गर्नुभएको उद्देश्य पूरा गर्नको लागि परमेश्वरले विवाहको अवधारणा ल्याउनु भएको थियो। मलाई यो कुरा सविस्तार बताउन दिनुहोस् है। सबैभन्दा पहिले मलाई यो कुरा बताउन दिनुहोस् कि परमेश्वरले आदमलाई जसरी वा जे कुराले बनाउनुभयो, त्यसरी नै उहाँले हब्बालाई पनि सृष्टि गर्नुभयो। त्यसैले त पहिलो पटक हब्बालाई देख्ने बित्तिकै आदमले भनेका थिए, यो त मेरै हाडको हाड र मासुको मासु हो। उनी एकदम मिल्दोजुल्दो थिइन्, ठ्याक्कै आदम जस्तै, सोही तरिकाले बनाइएकी, नकार्नै नसकिने आकर्षण भएकी। केवल यौनको लागि मात्र होइन, तर आदमको जीवनमा भएको शून्यता भरिदिन सक्ने स्तरमा सृष्टि गरिएकी। आदम र हब्बा बीच तत्काल बौद्धिक, भावनात्मक, आध्यात्मिक र अन्तत शारीरिक मेल त्यहाँ स्थापित भयो। हब्बाले के गर्नुपर्छ भनेर वर्णन गरिएको पुरानो अंग्रेजी शब्द हेल्प मिटको बुझाइ अप्रचलित छ र गलत तरिकाले बुझिएको छ र नारीहरूलाई सानो देखाउन खोजिएको भनेर गलत बुझिएको छ। हिब्रू शब्दको शाब्दिक अर्थ अनुसार अनुवाद गर्दा यसको सही अर्थ उहाँको लागि उपयुक्त सहयोगी भन्ने हुन्छ। अन्य सन्दर्भहरूमा शब्द कसरी प्रयोग गरिन्छ भन्ने आधारमा यसको अर्थ उहाँसँग मिल्दोजुल्दो, उहाँको छेउमा, उहाँको विपरीत भन्ने बुझ्न सकिन्छ। धर्मशास्त्रले यस प्रशंसनात्मक मिलनलाई एउटा शरीर भनेर वर्णन गरेको छ। कसरी एक मानिसले अर्कोमा आफ्नो पूर्णता प्राप्त गर्छ भन्ने एक शक्तिशाली वर्णन। पुरानो नियम पढ्दा तपाईँले फेला पार्नुहुनेछ कि मेरो हड्डीको हड्डी र मेरो मासुको मासु भन्ने अभिव्यक्तिलाई नाता सम्बन्धलाई अभिव्यक्त गर्न प्रयोग गरिएको थियो। यो कुरा याद गराउन कि हामी सबै एकै प्रकारले बनिएका छौं र एउटै पुर्खाहरू हुन्, त्यसकारण हामी शान्ति र सद्भावमा बाँच्नु पर्दछ। यो समय लैंगिकताको युद्धको अन्त्य घोषणा गर्ने, समर्पणताको सेतो झण्डा फहराउने, रोटी भाँच्ने र सम्बन्ध पुनर्जडान गर्ने समय हो। प्रिय मित्र, यीशुले विवाहित जोडीहरूलाई आफूलाई अर्को भन्दा उच्च साबित गर्ने लडाईमा लागेका दुई व्यक्तिहरू होइनन्, तर एउटै समान अस्तित्व भएको जोडीको रूपमा हेर्नु भएको छ। विवाहमा बाँधिएका दुई अद्वितीय व्यक्तिहरू जो एक अर्काको पूरक हुन्, उनीहरू एकले अर्कोलाई अझ असल बन्न सहायता र सहकार्य गर्छन् र एक अर्काको जीवनमा सकारात्मक प्रभाव पार्छन्। एक प्रख्यात व्यक्तिले भन्नुभए चाहिँ विवाह एक युगल गीत हुनुपर्छ, जब एकले गाउँछ अर्कोले ताली बजाउनुपर्छ। विवाहको लक्ष्य दुईजनाले एउटै खालको विचार गर्नु भन्ने होइन, तर दुईजना भएर सोच्नु भन्ने हो। एक अर्काको प्रतिस्पर्धी हुनु होइन, तर एकले अर्कोलाई पूर्ण गर्नु हो। एक अर्कोलाई सहने होइन, तर आफ्नो जीवन साथीको अस्तित्वलाई उत्सवको रूपमा मनाउने मानिस हुनुपर्छ। यो असम्भव सपना होइन, तर अविभाज्य बन्धनमा दुई जीवनलाई एकसाथ बुन्नु हो। यो नै विवाहको लागि परमेश्वरको मूल योजना र उद्देश्य पनि हो।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र वाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: साहसी बन्नुहोस्। नमस्ते तथा जय मसीह, म जोनी एरिक्सन टाडा। आज म प्रेरित 4 अध्यायबाट एउटा शक्तिशाली सन्देश लिएर आएकी छु। म प्रेरित 4 अध्यायको 29 पदलाई सम्झिरहेकी छु, जहाँ पत्रुस र यहुन्नाले सुसमाचार सुनाउने काम शुरू मात्र गर्दै थिए। तिनीहरूले पहिले कहिले यस्तो गरेका थिएनन् र तिनीहरूका लागि यो सबै कुरा एकदमै नयाँ थियो। तर तिनीहरूले प्रेरित 4 मा यसरी प्रार्थना गर्छन्, अब हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस् र तपाईँका दासहरूलाई पूरा साहससित तपाईँको वचन बोल्न दिनुहोस्। मलाई यो प्रार्थना गर्न धेरै मनपर्छ। हामीलाई सहायता गर्नुहोस् यसु, हामीलाई सक्षम बनाउनुहोस्। तपाईँको बारेमा पूर्ण साहसका साथ बोल्न हामीलाई शक्ति दिनुहोस्। जब म ठ्याक्कै त्यस्तै गर्ने मानिसहरूको बारेमा सोच्दैछु, मलाई मेरो साथी स्टिभ एस्टेसको याद आउँछ। म उसलाई भेट्दा स्टिभ 16 वर्षको एउटा सामान्य केटो मात्र थियो। अस्पतालबाट भर्खरै फर्केकी आफ्नै पक्षघाती छिमेकी जो म नै हुँ र ऊ मेरो अगाडि बस्ने एउटा अखबार बाँड्ने केटो थियो। स्टिभले हाई स्कूलका साथीहरूबाट मेरो घाँटी भाँचिएको र परमेश्वरका बारेमा मेरो धेरै ठूला प्रश्नहरू छन् भन्ने सुनेको थियो। त्यो युवालाई व्हीलचेयरको बारेमा केही थाहा थिएन। साथै म ऊ भन्दा उमेरमा जेठी थिए र महिला थिए। उसले मसित कहिल्यै समय बिताएको थिएन, तर ऊ मलाई सहयोग गर्न आयो। तुरन्तै मैले 2 कुरा याद गरे। उसले एउटा ठूलो बाइबल बोकेको थियो र ऊ अलि अत्तालिएको देखिन्थ्यो। तर आखिर मैले गुमाउनु पर्ने नै के थियो र? म निराश थिए, आफैलाई दया गर्दा गर्दै थाकिसकेकी थिए, मेरो भविष्यलाई लिएर डराएकी थिए। त्यसैले मैले सोचे, हेरौं न त यो केटोले परमेश्वर र उहाँको वचनको बारेमा के भन्दो रहेछ। त्यो पहिलो भेट नै एउटा लामो मित्रताको शुरूआत बन्यो, जसको दौरान परमेश्वरको सार्वभौमिकता, स्वर्ग, नरक अनि त्यसबीचका धेरै विषयहरूका बारेमा मेरा अनेकौं प्रश्नहरूको उत्तर पाइयो। धेरै वर्षपछि स्टिभले मलाई भनेका थिए, झनी, जब म त्यो पहिलो दिन तिम्रो अगाडि बसेको थिएँ, म धेरै डराएको थिएँ। तिमी मेरो हैसियत भन्दा धेरै माथिकी थियौ। तिमी हाई स्कूलमा जुन समूहसँग हिँड्थ्यौ, तिनीहरूलाई म जिमखानाको पारीबाट मात्र देख्थे। त्यसमाथि मैले व्हीलचेयरमा बसेकी अर्की कुनै किशोरीलाई कहिले भेटेको थिएन। तिम्रा प्रश्नहरूका बारेमा बाइबलले के भन्छ भन्ने मलाई थाहा थियो र मण्डलीमा वर्षौंसम्म बाइबल अध्ययन गरेको हुनाले दर्जनौ पदहरू मेरो मनमा आइरहेका थिए। तर तिम्रो व्हीलचेयरको सामुन्ने बसेपछि मैले महसुस गरे कि मैले यति कठिन परिस्थितिमा ती सत्यताहरूलाई कहिले परीक्षण गरेको थिएन। गणितमा डी ग्रेड आउनु बाहेक मेरो जीवनमा अरू केही नराम्रो भएको थिएन। तर म बारम्बार सोचिरहे, यदि यो पक्षघात भएकी केटीको जीवनमा बाइबलले काम गर्दैन भने बाइबल साँच्चैकै सत्य हो भनेर मैले कसरी विश्वास गर्ने। त्यसैले जनी, मैले एकछिन आफूलाई सम्हाले र साहस गरेर कुरा सुरु गरे। अनि मलाई याद छ मैले तिमीलाई भनेको थिए, जनी, परमेश्वरले नै तिमीलाई त्यो कुर्सीमा राख्नु भएको हो। मलाई थाहा छैन किन, तर यदि तिमी उहाँसँग लड्नुको सट्टा उहाँमाथि भरोसा गर्छौ भने तिमीले कारण थाहा पाउनेछौ। यो जीवनमा नभए पनि अर्को जीवनमा उहाँले तिम्रो घाँटी भाँचिदिनुभयो र उहाँसँग यसका असल कारणहरू छन्। म ती कारणहरू के हुन् भनेर खोज्न तिमीलाई मदत गर्न चाहन्छु। त्यो 16 वर्षको केटोले मलाई त्यस्तो कुरा भन्नु कति ठूलो साहसको कुरा थियो। यो त एक प्रकारको ठूलो आँट नै थियो, तर मलाई सुन्न आवश्यक भएको कुरा यही नै थियो। म स्टिभको गहिरो सिधै चुनौती दिने र कुराको गहिराईसम्म पुगेर सत्य खोज्ने खालको विश्वासका लागि भित्रैदेखि तिर्खाएकी थिए। यसबाहेक उसको हिम्मतले मेरो चासो जगायो, उसको साहसले मलाई एक प्रकारले चमित बनायो, थरथर काँप्ने बनायो। त्यो केटोले आफ्नो इसाई विश्वासलाई धेरै गम्भीरता साथ लिएको थियो र ख्रिस्तमा उसको जीवन साँचो थियो। त्यसैले त्यो दिनदेखि म परमेश्वरको बुद्धि खोज्दै बाइबल अध्ययनमा डुबे। अनि यो सबै कुरा 10 वर्ष अघि शुरू भएको थियो। त्यो युवा स्टिभ एस्टेस र उसको साहसी विश्वासको लागि प्रभुलाई धन्यवाद होस्। आफैलाई सोध्नुहोस् कि कुन कुन कुरामा तपाईँमा ख्रिस्टका लागि साहसको कमी छ। त्यसपछि परमेश्वरको वचन पढ्नुहोस् र साहसी बन्नुहोस्। उहाँसँग साहसका लागि प्रार्थना गर्नुहोस्। तपाईँ पक्का हुन सक्नुहुन्छ कि उहाँले तपाईँको प्रार्थनाको उत्तर दिनुहुनेछ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौं। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
1: सुन्न नबजे कोता
2: सामान नभेटेर बेपत्ता
1: होइन सामान चाहिँ के चारो ल्याएको
2: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
1: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रो क्रिस इलेक्ट्रो वाल छोडे छ नि
2: कहाँ छ यो
1: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
3: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
4: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
3: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9510-74236 9510-74236
4: र फोन नम्बर 01-513-010 छ 01-513-010 छ
3: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै
2: ल है ल घरियासी सामान एउटै छातामुनि पाइन्छ ह्याक्कै पारेर
3: हिमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ इमाडोल ज्वेलर्स इमाडोल कृष्ण मन्दिर चोक ललितपुर
4: प्रोप्राइटर सानु सापकोटा 01-52-28-54 01-52-28-54 र 98-511-25-38 98-511-25-38
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
6: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
5: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
6: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
5: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
6: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
8: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: गुड न्यूज एफएम 105.1

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआतिन यसो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: गुड न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खर मात्र सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँ माझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जयमसी, नमस्ते।